यातायात सञ्जाललाई निरन्तरता दिनु र पृथ्वी राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक पहुँच सुनिश्चित गर्ने उद्देश्यले त्रिशुली नदी पारी वैकल्पिक मार्ग निर्माण गर्ने योजना अगाडि बढ़ाइएको बताउनुभयो। वैकल्पिक मार्ग निर्माणको योजना शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।

दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट किएमआई नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बफरमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भए पुग्छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब दोस्रो पृष्ठका खबर। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू हुन अघि मंचमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै मंचबाट बोध गम्य र गम्भीर आह्वान गरे। नेपालको समग्र विकासका लागि नेपाललाई बिरूवामा मलचल गरेर जलवायु परिवर्तनको पक्षमा सधैँ अघि बढ़ने संकल्प गरौं। कांग्रेस महाधिवेशनमा जलवायु न्यायको मुद्दा समेत प्राथमिकतामा परेको छ।
3: नेपाली कंग्रेसले निजी क्षेत्रलाई मुख्यत कर राजस्वको स्रोतका रूपमा मात्र हेर्ने अभ्यासबाट बाहिर निस्किएर सम्पत्ति सृजना, उत्पादन, नवप्रवर्तन र रोजगारीको प्रमुख सम्भागका रूपमा स्वीकार गर्नुपर्ने बताएको छ। कंग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, उद्यम विस्तार र रोजगारी सृजनालाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो।
2: मंगसिर एकदेखि उपत्यकामा मासु बिक्रीमा कड़ाई गरिएको छ। मासु पसलमा खुला रूपमा मासु झुण्ड्याएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै बासी सडे गलेको रोग र काल गतिले मरेका पशुको मासु बिक्रीमा रोक लगाइने भएको छ। कसैको नाममा बाख्रीको मासु वा अन्य मिसावटयुक्त मासु समेत बिक्री गर्न नपाइने भनिएको छ।
3: आगामी असोज 25 गते घटस्थापनाबाट शुरू हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, टिकटको कालो बजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।
2: रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेका छन्। उनीहरू भारतबाट दशैं तिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन्।
3: नेपालीलाई चाडपर्वले गाजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन गर्दा बजारमा अभाव भएको हो।
2: दशैं नजिकैसँगै काठमाडौँको भिकुटी मण्डप लगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढ़ेको छ। खुला बजारमा दशैंका लागि नयाँ कपड़ा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहल पहल अन्य समयको तुलनामा बढ़ेको हो।
3: चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीमा बिगबिगी बढ़ेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका वस्तुको बिक्री बढ़ेको पाइएको हो।
2: स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्राप्त गर्दा 16 वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
3: भक्तपुरका 55 वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन्। उनले नियमित जाँच र नियमित औषधिका लागि खर्च आवश्यक पर्छ। शुरूमा उनलाई स्वास्थ्य बीमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बीमा मार्फत आउँदा सहज हुने बताएपछि उनी 1 वर्ष यता बीमा सेवा मार्फत उपचार गरिरहेका छन्। उनले बिहिबार पनि स्वास्थ्य बीमा सेवा मार्फत उपचार गराएका थिएन।

0: मात्र डीटीएच सेवा
1: डिश हो खुशी को कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 3 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
6: अब विदेशका खबर अमेरिकाले कृत्रिम बुद्धि अर्थात एआईको जोखिम न्यूनीकरण गर्न नयाँ कार्यदल बनाएको छ कार्यदलले यस प्राविधिक जोखिम र अवसरहरूको मूल्यांकन गर्नुका साथै राष्ट्रको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा जेक क्लेटन नयाँ एआई चार नियुक्त भएका छन् अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक क्लेटन यो भूमिका सम्हाल्ने दोस्रो व्यक्ति हुन्
7: अब खेल र खेलाड़ीका खबर दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता संचालन व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ
6: अब विचार तथा विश्लेषण कांग्रेसको बदलिदो कार्यदिशा शीर्षकमा भुवन न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ बदलिदो कांग्रेसको वास्तविक संकेत भाषणमा होइन व्यवहारमा देखिने परिवर्तनमा मापन हुनेछ संगठन कति सक्रिय भयो नीति कति सामूहिक भयो युवा
7: अब खेल र खेलाड़ीका खबर दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता संचालन व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई

0: बदलिदो परिवेशमा बदलिदो परीक्षाको घड़ी पनि हो। पन्ध्र महाधिवेशनको कार्यदिशाले यिनै प्रश्नको उत्तर खोजीमा कांग्रेसको आगामी राजनीतिक यात्राको स्वरूप निर्धारण गर्नेछ।
1: अस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो आदिपुरा 105.4
1: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
2: के गर्नु बहिनी
1: खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
2: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
4: सुन्नुहोस् न अहिले हाम्रो गाउँमा 6 बजे
5: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
4: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आदि खुला 105.4।
1: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट,
0: रेडियो आदि खुला 105.4।
4: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 वटा रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामीलाई सुनिराख्नु भएको छ। देशभरका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बस एकसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा जानुभयो भने, नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस प्रसारण भइरहेको छ भने, युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी एकसाथ प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन विरासतले, बिरानु अठोटले क्रमभंग

0: प्रमुखता रहेको छ। न बीपी पुत्र शशांक कोइराला छन्, न त गणेशमान सिंह पुत्र प्रकाशमान सिंह नै रहे। अरू त अरू पूर्व सभापति शेरबहादुर देउबा पनि अनुपस्थित रहे। पारिवारिक र राजनैतिक विरासत बोकेको नेतृत्व बिना पनि नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारबाट राजधानीमा शुरू भएको छ। सभापति गगन कुमार थापाको अठोटले कंग्रेसमा विरासतको क्रम भंगता त गर्यो नै, विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश पनि दिएको छ। नेपाली कंग्रेसमा जसरी क्रमभंगता भएको छ, यो क्रमभंगताले आजको दिनमा नेपाली कंग्रेसलाई एउटा युवा कंग्रेस बनाउनका निम्ति प्रेरित गरेका विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, अहिलेको नेपाली बहसलाई हामी तपाईँ समक्ष जसरी बहस र चर्चा गर्दैछौ, नेपाली कंग्रेसको यो महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ त भन्ने विषयलाई पनि आजको नेपाली बहसमा हामी जोड्दैछौ। र विशेष गरी नेपाली बहसलाई हामी विभिन्न विषयवस्तुमा आधारित भएर विचार र विमर्शहरूलाई प्रस्फुटित गर्ने गराउँदछौ। र बीपी र गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन, तर आत्मा यही छ भनेर गगन कुमार थापाले हिजोको महाधिवेशनमा बताउँदै गर्दाखेरि कहिलेकाहीँ कसैलाई फकाउनु भन्दा छोडिदिँदा नै राम्रो हुन्छ भनेर रवि लामिछानेले भन्दै गर्दा, अहिले तपाईँ देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुहोला, हामी साथ दिन तयार छौं भनेर पुष्पकमल दाहाल प्रचण्डले बताएका विषयहरू पनि आएका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौ। र नेकपा नेपाली कंग्रेसले जसरी आफूलाई परिवर्तन गर्न खोजेको छ, जसरी आफूलाई युवा नेतृत्वको कंग्रेस बनाउन खोजेको छ, आजको दिनमा त्यस विषयमा नेपाली कंग्रेसका धेरै नेता कार्यकर्ताहरू आज गगन थापाको पक्षमा उभिएका छन्। र नेपाली कंग्रेसको 15 महाधिवेशनको रौनक र उल्लास एकातर्फ छ भने कसरी कंग्रेसलाई डिक्का बनाउन सकिन्छ, जोड्न सकिन्छ भन्ने विषयमा पनि चर्चा र परिचर्चा यतिखेर भइरहेका छन्। आदरणीय श्रोता, आजको बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्छौं। र रविले गगनलाई के लगाए दोस्रो कुन, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड़ दिने गरी चाहिँ जुन किसिमको त्यहाँ बहस र चर्चा आएको छ, यसका विषयमा पनि आज बहस गर्छौं। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले कंग्रेसका सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको पनि खुलासा गरेका छन्, तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले कहिलेकाहीँ पार्टीभित्र बसेर सधैं कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ भनेर सभापति लामिछानेले बताउँदै गर्दाखेरि त्यहाँ गडगडाहट रूपमा ताली पनि बजेको थियो। आदरणीय श्रोता, आजको बहसमा यस विषयमा पनि चर्चा गर्छौं। नेपाली बहसमा हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
2: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
1: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
2: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
1: एसई वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्राक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नशिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
2: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिप्लेढुङ्गा, पोखरा।
1: सम्पर्क मोबाइल 9800103260 र फोन 0167531866।
2: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
3: किन मुख छोपेर हाँसेकी हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
4: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
3: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरूङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
3: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
3: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
3: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
3: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
3: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
3: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
3: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
3: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको खुल लगाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
3: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
5: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
6: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
5: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
6: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
5: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जली योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।
7: रेडियो आदिखोला 105.4।
8: सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सर्फ एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जडान, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
9: यो दसैँ हरेक पलमा खुसी।
10: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
11: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
10: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
4: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
12: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
13: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
12: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
14: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
12: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
14: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार,
12: मोबाइल 9845163790 र 9811929062।
7: रेडियो आदिखोला 105.4।
15: तपाईँको आवाजै सुनिन्न, आवाज सुनिन्न, आवाज
0: खै, मेरो आवाज सुनिरहनु भएको छैन कक्षा, सुनिरहनु भएको छ अहिले?
15: आवाज सुनिएको छैन, ल त बनाउनुहोस् त,
0: क्लियर आएको छैन अझै। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ नेपाली कंग्रेसको 15 महाधिवेशन जुन ढंगले आज अगाडि बढ़िरहेको छ, यो पन्ध्रौं महाधिवेशनलाई हामी जसरी कंग्रेसले एक ढिक्काको महाधिवेशन बनाउन खोजेको प्रयत्न पनि छ, र यतिखेर तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि न विपुत्र शशांक कोइराला छन् त्यहाँ, न गणेशमान सिंह पुत्र प्रकाशमान सिंह छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि छैनन्, तर पनि नेपाली कंग्रेसको लास्टमय उपस्थिति यतिखेर खुला मंचमा देखिएको छ। राज्यबाट बन्द सत्र हुँदैछ, कंग्रेसलाई एक ढिक्का बनाउने गरी अगाडि बढ़ाउने खालका प्रयत्नहरू पनि यतिखेर भएका छन्। आदरणीय श्रोता, कंग्रेसलाई विभिन्न राजनीतिक दलहरूले पनि शुभकामना दिएका छन्, विदेशी नियोगहरूबाट पनि, विदेशका पाहुनाहरूबाट पनि शुभकामना प्राप्त भएको छ, प्रदान गरिएको छ नेपाली कंग्रेसलाई। आजको नेपाली बसमा यस विषयमा चर्चा गर्दैछौ। हामीसँग डाक्टर साहब हुनुहुन्छ, चन्द्र भण्डारी। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
16: धन्यवाद।
0: डाक्टर साहब, पन्ध्रौं महाधिवेशनको यहाँलाई धेरै धेरै शुभकामना पनि छ, कस्तो रह्यो खुला मञ्चको दृश्य हिजो?
16: एकदम हजुरलाई धन्यवाद छ शुभकामनाका लागि। तर हिजोको खुला मञ्चको पहिलो दिनको उद्घाटन कार्यक्रममा स्वदेशी वा विदेशी पाहुनाहरूले र विभिन्न नेताहरूको प्रस्तुति अत्यन्तै राम्रो, उत्साहजनक र प्रेरणादायी रह्यो।
0: अब डाक्टर साहब, नेपाली कंग्रेसले पन्ध्रौं महाधिवेशन सञ्चालन गर्दै गर्दाखेरि अहिलेको अवस्थामा न बीपी पुत्र शशांक छन्, न गणेशमान सिंह पुत्र प्रकाशमान छन्, अरू त अरू पूर्व सभापति शेरबहादुर देउवा पनि त्यहाँ अनुपस्थित देखिए, तैपनि कंग्रेसमा उल्लास व्यापक देखियो, यो के भन्ने क्रमभंगता हो, विरासतको क्रमभंगता त्यसो भए?
16: एउटा कुरा हामीले के भन्नुहुन्छ भने, हामीले सबै नेताको नाममा, बाउको नाममा, छोराको नाममा, लिगेसीको नाममा हामीले समयलाई समाउन सकेनौँ भने, समयको, समाजको र समयको माग अनुसार चल्न सकेनौँ भने, इतिहासमा यस्ता घटनाहरू हुन्छन्। हामीले के गर्नुपर्थ्यो भने, केवल बाउको नामबाट चिपिने होइन, अहिलेसम्म कुनै पनि एउटा छोरा वा छोरीले को नाममा गणेशमानजी, बीपी कोइराला वा महात्मा गान्धी वा नेल्सन मण्डेला वा अब्राहम लिंकनहरू चिनिएका होइनन्, बाउका नाममा चिनिएका हुन्। त्यसकारण छोराहरूले वा छोरीहरूले, सन्तानले पनि त्यो लिगेसी राख्न सक्नुपर्छ। आज आफ्ना बाबुले बनाएको पार्टीमा कहिले तल होला, कहिले माथि होला, वा मैले कोइराला परिवार त भन्दिनँ, अरू सबै सत्तामा पुग्नुभएको र हिजो पार्टीको नेतृत्व गर्नुभएको, सत्ताको नेतृत्व गर्नुभएको, तर आज यो पार्टीको अवस्था किन त्यस्तो भएको, एउटा यो कुरा सोध्नुपर्छ। दोस्रो कुरा, आदरणीय शेरबहादुरजीको बारेमा तपाईँले भनेको कुरा अलिअलि खल्लो लाग्छ, किन उहाँ उपस्थित हुनु भएन, तर नयाँ पुस्ताले अहिलेको चाहिँ नि यो प्रविधिको विकासमा रोबर जस्तो भएको, एकरो सचाइ भएको यो विश्वमा, जस्तै अहिले विश्वमा अहिलेको नयाँ पुस्ताले शेरबहादुरजीलाई आउनुहुन्छ, उद्घाटन गरिदिनुहुन्छ, प्रमुख अतिथि हुनुहुन्छ भन्दा कुर्ची खाली राखेर सम्मान गरेको सायद इतिहासमा तपाईँ कोही पनि पाउनुहुन्न। राजनीतिमा नेताको नेताहरूको बारेमा कटुता बढी हुन्छ, नेताको निष्ठुरी हुन्छ, सत्ता निष्ठुरी हुन्छ, तर यस्तो पनि तपाईँले आफ्नो नेताको बारेमा बोलाउँदा पनि नआउने, जाँदा पनि नआउने, तर उसको उहाँको सम्मानका निम्ति कुर्सी पनि खाली गरेर राख्ने, तपाईँले अब यो इतिहासमा पढ्न पाउनुहुन्न।
0: भनेपछि मञ्चमा कुर्सी एउटा खाली नै थियो होइन, शेरबहादुर देउवाको लागि, त्यसो भए डाक्टर साहब
16: योभन्दा ठूलो सम्मानै हुन सक्दैन।
0: अब एउटा कुरा कस्तो रह्यो भने, कंग्रेसको अबको यो महाधिवेशनले चाहिँ नेपाली कंग्रेसले कहाँसम्म पुर्याउँछ, कस्तो खालको, धेरै दलहरूले चाहिँ शुभकामना पनि दिएका छन्, नेपाली कंग्रेसका स्वयं सभापतिले अबको यो निर्वाचनबाट, अर्थात् यो महाधिवेशनबाट कार्यकाल, आफ्नो पूरा कार्यकालका निम्ति सभापति बन्दै गर्नुभएका गगन कुमार थापाजीले जुन किसिमको दृढ संकल्प लिनुभएको छ, जुन किसिमको त्यहाँ उहाँले चाहिँ आफ्ना भनाइहरू राख्नु भएको छ, यसले देशभरिका सबै कंग्रेसी जनलाई चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने बाटो मार्ग खुला छन्।
16: एउटा गगनजीले हिजो प्रस्तुत गर्नुभएको बेला सुब्बा, त्यहाँ भविष्य पनि छ, वर्तमान पनि छ, होइन विगत पनि छ, के यति कुरा हामीले, विगत कंग्रेसको इतिहास हो, वर्तमान मुलुक बनाउने हो, भविष्य छ हामीले, समृद्ध नेपाल हो, खुसी नेपाली हो, यो तिनटै कुरा कसरी गर्दा हुन्छ, समस्या के थियो, सबै कुरामा उहाँले अत्यन्त राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ, जसमा मलाई लाग्छ सबै नेताहरू, सबै युवाहरू खुसी हुनुहुन्छ। त्यसकारणले हामीले हाम्रो हामीले बुझ्नुपर्ने भनेको के भने, हामीले पटक्कै नबुझेका लाभा कुरा गर्ने के हो भने, हाम्रो साध्य मुलुक बनाउने हो, खुसी नेपाली हो, समृद्ध नेपाल हो, हाम्रो साध्य साधन पार्टी हो। पार्टी भनेको इच्छा शक्ति भएको इमान्दार नेता हो। त्यतिलाई हामीले त्यो साधनलाई प्रयोग गर्दा हामीले मुलुक बनाउन सकिन्छ। यसलाई हामीले थामेर हामी चुक्यौँ त भन्दा हामीले फेरि यसलाई हेर्दाखेरि मेकबेलीहरूले के भन्छ भने त दार्शनिक मेकबेलीहरूले कुनै पनि राम्रो साध्य प्राप्त गर्नका निम्ति साधन जस्तो भए पनि हुन्छ भन्दा उहाँहरूले भन्नुहुन्छ। तर महात्मा गान्धीहरूले के भन्नुहुन्छ भने असल राम्रो साध्य प्राप्त गर्दाको निम्ति साधन पनि असल हुनुपर्छ भन्नुहुन्छ। तर हामीले के गर्यौँ भने विकासमा साध्य प्राप्त गर्ने त भन्यौँ, के साध्य प्राप्त गर्ने गर्यो भने हाम्रो मुलुकलाई मबाट हामी, हामीबाट हाम्रो, हाम्रोबाट सुखी नेपाली बनाउने हामीले साध्य गर्यौँ। त्यो साधन हाम्रो पार्टीलाई के गरिदिउँ भने कुनै पनि सामान बेच्ने नाफाको दुकान बनाइदिउँ, त्यस कारणले गर्दा हाम्रो साधनले काम गर्न सक्दैन हाम्रो साधन, त्यस कारणले नेपालमा यो समस्या आयो। अब हामीले अहिलेको लिडरसिपले के गरिदियो भने मुलुक बनाउन सकिन्छ, समृद्धि बनाउन गर्न सकिन्छ, इन्फ्रास्ट्रक्चर राम्रो छ। जस्तै कुनै खेल थियो र नै दुबोला आएको
0: होइन डाक्टर साहब, एउटा कुरा के हेर्नु न, प्रधानमन्त्रीको स्टाटस आएछ राति, होइन यहाँले पनि हेर्न भ्याउनु भयो कि भएन, धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भन्नुभएको छ, हेर्नुहोस् त यो।
16: अब मैले उहाँलाई पनि विनम्रतापूर्वक आदरपूर्वक भन्न चाहन्छु, टुली खेल थियो र नै दुबो लगाएको, हामी ल्याएको प्रजातन्त्र थियो र त बालेन्द्रीले संयुक्त राष्ट्रमा गएर शानदार तरिकाले आफ्नो दृष्टिकोण राख्नुभएको हो। ती मरेका शहीदहरू बोल्नलाई तपाईँलाई अधिकार दिएका शहीदहरू छन्, त्यो त ठुलो कुरा हो र टुलो खेल बनाइदिनेहरू ठुला हुन् नि। यो कुरालाई पनि बालेन्द्रीहरूले बुझ्नुपर्छ, यसको पनि सम्मान नगरिकन आफ्नै मात्रै कुरा, डुबो लागेको कुरा ठुलो हुने, टुलो खेल बनाउनेहरूको कुरा ठुलो नहुने, बालेन्द्रीलाई प्रधानमन्त्री बनाउनेहरू केही नहुने, उहाँलाई त संयुक्त राष्ट्रमा गएर बोल्न पो त्यो त, यता धेरै शहीदहरू, यति धेरै मारिएर, यो कुरामा पनि बालेन्द्रीहरू संवेदनशील हुनुपर्छ भन्ने मलाई लाग्छ।
0: डाक्टर साहब, अब यो पन्ध्र महाधिवेशनबाट यहाँको उम्मेद्वारी, यहाँको दावेदारी वा चाहिँ कस्तो खालको सहमति भइरहेको छ, केमा उम्मेदवारी दिँदै हुनुहुन्छ डाक्टर साहब?
16: म पहिला उपसभापतिमा उम्मेदवारी दिएको हुँ संयुक्त कंग्रेस हुँदाखेरि, त्यति बेला मैले थोरै मतले पराजित भएको थिएँ। अहिले चाहिँ नि हाम्रा नयाँ चुनौतीहरू थपिएका छन्, त्यस कारण साथीहरू धेरै साथीहरू हुन्छ, म सल्लाह गरेर उपसभापतिभन्दा तल त म दिँदैन, सल्लाह गरेर, किन सामूहिक रूपले हामीले कंग्रेसलाई अगाडि बढाएनौँ भने एक्लै केही गर्न सकिँदैन, अहिले धेरै चुनौतीहरू छन्, म सबै साथीहरूसित बसेर पनि दिन्छु।
0: ए भनेपछि उपसभापतिसम्म दिन सक्ने सम्भावना रह्यो डाक्टर साहब,
16: होइन? म बसेर सल्लाह गरेर दिन्छु,
0: सल्लाह भएको छैन अहिलेसम्म, आज त बन्द सत्र चल्दैछ डाक्टर
16: साहब। अब बन्द सत्र चल्ने भएपछि अब विधान छ, विधानलाई हेर्न परेको त हामी दिन्छौँ। यसलाई मैले मेरो दृष्टिकोण अब धेरै कथा कुटुम गरेर राम्रो तरिकाले यसलाई लैजानु पर्छ, मुलुकले दुःख पायो, हाम्रा युवाहरू मुलुक नबस्ने स्थितिमा भए, त्यस कारण हाम्रो अलिक गम्भीर भएर जानुपर्छ भन्ने पक्षमा छु।
0: अब अहिलेको अवस्थामा डाक्टर साहब, किनभने देश अब एक किसिमको संक्रमणमा नै छ, होइन, देशमा अझै पनि धेरै समस्याहरू छन्, अब यो देशको समग्र समस्या र नेपाली कंग्रेसको महाधिवेशनको सन्देशलाई चाहिँ जोडेर जाँदाखेरि प्रचण्डजीले त भन्नुभयो, होइन डाक्टर बाबुराम भट्टराईले भन्नुभएको थियो तत्कालीन बेला जनयुद्ध ताका एउटा विदेशी पत्रकारले शान्ति प्रक्रियामा आइसकेपछि अन्तर्वार्ता लिँदाखेरि को हुन सक्छ देशलाई सम्हाल्न सक्ने युवा नेता भन्दाखेरि गगन थापा भनेर मेरो मुखमा आएको थियो, गगन थापाले चाहिँ सम्हाल्न सक्नुहुन्छ भन्ने खालको जुन किसिमले उतिखेर नै मैले भनेको थिएँ भन्नुभएको छ। तर कंग्रेसलाई गगन थापाले कंग्रेस मात्र सम्हाल्ने होइन, सिङ्गो राष्ट्रलाई सम्हाल्न सक्ने गरी ऊर्जावान बनाएर लैजान सक्ने सामर्थ्य राख्छ पार्टीले जाँदा जाँदै?
16: होइन, कंग्रेसले तपाईँलाई कंग्रेससित संयमता छ, धैर्यता छ, होइन, विवेक पनि छ, जुन हामीले हिजो विगतमा विवेकहरू गुमाएको थियो, कंग्रेसको नेतृत्वले विवेक गमाएर त सही व्यक्ति सही ठाउँमा उपस्थित हुन सकेन। मैले तपाईँलाई भने नि हाम्रो कस्तो विडम्बना, मबाट हामी, हामीबाट हाम्रो बनाउन लागेका पार्टी र हजारौं मान्छेले ज्यान दिएको पार्टीलाई सत्ताको सत्ताले अपहरण गरेर ममा झारिदियो, म, मेरो परिवार, मेरो दोकान, मेरो नाफामा झारिदियो, त यो स्थिति भएको। त्यस कारण अब कंग्रेसले अगाडि ल्याइजान्छ, मुलुकको नेतृत्व पनि गर्छ। हिजो टुडी खेलमा तपाईँले देख्नुहुने शानदार प्रस्तुति, उपस्थिति, नेताहरूको धारणा, कारणले गर्दा यसले राम्रो गर्छ र राम्रो हुन्छ भन्ने कुरामा हामी जानुपर्छ. तर नेतृत्व सामूहिक रूपले जानुपर्छ. सामूहिक रूपले गएनौँ भने जति बेला पनि चिप्लिन सक्छ नेपालको राजनीति. कतिले पछाडिबाट बसेर वा अगाडि लेउ लाएर जति बेला पनि चिप्लिन सक्छ. विपी कोइरालालाई पछाडिबाट धकेलियो. अरू नेताहरू चिप्लिएको स्थिति छ, चाहे त्यो लोभले हो चाहे षड्यन्त्रले होस्, यो कुरालाई पनि ख्याल गरेर जानुपर्छ.
0: हस् सर, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
16: धन्यवाद.
0: नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु. विश्रामपछि पुनः उपस्थित हुनेछौ.
17: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु. यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
18: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
17: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
18: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
17: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
18: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक.
17: मोबाइल नम्बर 9855 54313 र 9141 43 42.
18: मूल्य होइन, स्वास्थ्य रोजौ. हेलो भाइ, तिमी पोखरा नै छौ नि है. मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
19: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न.
18: हो र, यही बन्ने भए त सजिलो भयो नि. बरु कहाँ बन्छ?
19: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि.
18: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ.
17: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्.
18: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी.
17: मोबाइल नम्बर 9855 19076, 9861 71 96 76 र 9817 16 82 23.
20: सरा, किन बोलाएको मलाई?
21: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन. अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
20: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र. तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे. म पनि जान्छु त नि.
22: हाम्रा विशेषताहरू:
20: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ.
22: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ.
20: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ.
22: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ.
20: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ.
22: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
20: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ. साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ.
1: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मृति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806061052।
2: रेडियो आदिखोला 105.4
3: मात्र अगाडि बढ्ने भन्ने कुरा त कहिले पनि थिएन। यो लोकतान्त्रिक पार्टी हो र यसमा चाहिँ तपाईँको जसले आफ्नो क्षमता प्रस्तुत गर्न सक्छ, कार्यकर्ताको मन जित्छ, विचारले पार्टीलाई एक बनाउँछ, उसैले यो पार्टी नेतृत्व गर्ने हो। चाहे त्यो ती बीपीका छोरा हुन् या नहुन्, चाहे बीपीको रगत बोकेका हुन् या बीपीको विचार बोकेका हुन्, त्यो भएर त्यो कुराको खासै अर्थ रहन्न। उहाँहरूलाई हामीले सम्मानित गर्नलाई पूर्ण रूपमा प्रयास इमान्दार प्रयास गरेकै थियौं। उहाँहरूले राख्नुभएको सातैवटा बुदा मान्दै गर्दा पनि उहाँहरू नआइदिएपछि दुःखदवश हामी चाहिँ हाम्रो संविधानलाई हामीले गरेको कमिटमेन्ट, निर्वाचन आयोगलाई हामीले गरेको कमिटमेन्ट र अदालतमा हामीले गरेको कमिटमेन्ट अनुसार र पार्टी विधानलाई पनि हाम्रो पार्टी विधानलाई पनि हामीले मान्ने पर्ने हाम्रो बाध्यता अनुसार हामी अगाडि बढ्ने पर्ने बाध्यता रह्यो।
0: सुशीलजी, अब नेपाली कंग्रेसको यो गगन थापा नेतृत्व जस्तो युवा नेतृत्व होइन, त्यहाँ चाहिँ अब धेरैले शुभकामना सन्देश दिँदै गर्दाखेरि जुन किसिमको एउटा उल्लासमय वातावरण, उत्साहपूर्ण वातावरण देखिएको थियो, गगन थापाको नेतृत्वले अर्थात् यो 15 महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ अहिलेको यो परिस्थितिमा?
3: जुन लामो समयदेखि नेपाली जनताको माग थियो, राजनीतिक दलहरू आफैमा रूपान्तरित भएनन्, नेपाली दलहरू पनि समयअनुसार समय सापेक्ष भएनन्, आफूलाई सुधार गरेर लगेनन् भन्ने खालको जुन लामो समयदेखिको गुनासो थियो र विशेष गरी केन्द्रीय आन्दोलन पश्चात हामीले त्यसको ओनरसिप लिएर पार्टीलाई रूपान्तरण गर्दै यसमा चाहिँ जिन्दगीको माग अनुसार या समयको माग अनुसार युवाहरूको प्रतिनिधित्व, महिलाहरूको प्रतिनिधित्व, सुशासनप्रतिको हाम्रो प्रतिबद्धतालाई चाहिँ कायम गर्ने र सबैभन्दा महत्वपूर्ण सत्ता आओस् जाओस्, सत्ता पाइयोस् नपाइयोस्, चुनाव जितियोस् हारियोस्, तर हाम्रो सिद्धान्त, हाम्रो पार्टीको मूल मर्म, हाम्रो पार्टीको आत्मासँग रत्तीभर पनि सम्झौता नगर्ने हामीले जुन हिजो प्रण लिएका थियौँ त्यही प्रण अनुसार नेपाली कंग्रेस आज रिब्रान्डेड भएर आएको छ।
0: अब नेपाली कंग्रेसको यो महाधिवेशनमा तपाईँको सचिन तिमिल सिन्हाको उम्मेदवारी केमा रहन्छ?
3: मेरो युवातर्फ केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी रहन्छ र म चाहिँ सैद्धान्तिक, सांगठनिक र रणनीतिक रूपमा नेपाली कंग्रेस कस्तो हुनुपर्छ र मेरो अवधारणा के छ भनेर आज एउटा दस्तावेज मैले सार्वजनिक गर्नेछु। मेरो उम्मेदवारी केवल रिक्त पद पूर्ति गर्नलाई होइन, समय सापेक्ष रूपमा नेपाली कंग्रेस कसरी 21 शताब्दी सुहाउँदो पार्टी बन्न सक्छ र यसले कसरी मुलुकलाई 2100 विक्रम सम्मत 2100 चाहिँ एउटा समुन्नत मुलुक बनाउन सक्छ भनेर मैले छलफल गरेर एउटा दस्तावेज पनि सार्वजनिक गर्दैछु। र म केमा विश्वास राख्छु भने युवाहरूलाई ठूलो स्पेस पार्टीले दिएको छ र त्यो हुँदै गर्दा पनि युवाहरूले सब्सटेन्स लिएर आउनु युवाहरूको दायित्व हो भन्दै म केही विचारहरू लिएर म चाहिँ केन्द्रीय सदस्यमा मेरो उम्मेदवारी रहनेछ।
0: के छ केन्द्रीय सदस्यमा सचिनलाई पत्याउनु पर्ने आधारहरू, एजेण्डाहरू, केही फरक एजेण्डाहरू? किनभने जेनजीले जुन किसिमले चाहिँ एउटा विद्रोह गर्यो भदौ 23 र 24 त्यसको उपजमा चाहिँ आज रिफर्म भएको नेपाली कंग्रेस छ होइन, त्यसमा तपाईँ नयाँ कसरी भन्या क्या?
3: होइन, नयाँ पुरानोको भन्दा पनि उमेरको हिसाबले म नेपालको संविधानकै हिसाबले पनि नयाँ हुँ, युवा हुँ, 35 वर्ष
0: जेनजी नै हो, 35 वर्ष मुनिको
3: हो, जेनजी होइन, म 35 वर्ष मुनि हुँ, मिलेनियल भए पनि म अर्ली मिलेनियल हो। र त्यो मात्र होइन, लामो समयदेखि नेपाली कंग्रेसको कार्यकर्ताको रूपमा पार्टीको भित्रै पनि पार्टी सुधारको मुद्दाहरू उठाएको, पार्टीको आन्तरिक व्यवस्थाहरूको मुद्दा उठाएको र युथ कंग्रेसको नेतृत्व गरिसकेको र साथसाथै पार्टी वृत्त बाहिर पनि कम्युनिकेसन गर्न सक्ने र पोलिटिकल कम्युनिकेसन मेरो स्ट्रेन्थै भएको हुनाले मलाई के लाग्छ भने लामो समयदेखि पोलिटिकल कम्युनिकेसन हाम्रो राम्रो नहुँदा नेपाली कंग्रेसले गरेका कैयन राम्रो कामहरूको हामीले प्रचार गर्न सकेनौं, जनतामा बुझाउन सकेनौं, गलत काम पनि भएका छन्, त्यसको अकाउन्टेबिलिटी लिँदै राम्रो कामको प्रचार हामीले गर्न नसक्दाखेरि हामी जनतामा पुग्नै सकेनौं। र पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ हो। केही समय अगाडिसम्म म क्रिकेट कमेन्ट्री गर्थेँ भनेपछि मेरो कामै बोल्ने हो र त्यो मेरो पोलिटिकल कम्युनिकेसन चाहिँ मेरो स्ट्रेन्थ भएको हुनाले पार्टीको राम्रो काम जनतामा पुर्याउने, पार्टीका युवा साथीहरूलाई राजनीतिक प्रशिक्षण दिने, यी सबै गर्न सक्ने मलाई लाग्छ ममा त्यो क्षमता छ, त्यही कारणले पनि मेरो दावी मलाई लाग्छ स्वाभाविक हो।
0: अब सचिनजी, हिजो मात्रै खुला मञ्चबाट धेरै ठाउँमा खुला मञ्च चाहिन्छ भनेर भन्दै गर्दाखेरि प्रधानमन्त्रीको चाहिँ मध्यराती फेरि एउटा अर्को स्ट्याटस आएछ होइन, तपाईले त्यहाँ हेर्नुभयो होला, धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न त पाएका छन् भन्नुभएछ, यसमा के छ टिप्पणी?
16: खुला मञ्च उहाँलाई उहाँले बनाएको जस्तो लाग्छ भने यो इतिहास क्षेत्रको कमीको यो एउटा उदाहरण हो। खुला मञ्च उहाँले बनाएको होइन, उहाँले रिनोभेट गरेर दुबो रोप्नु भएको, त्यसको लागि उहाँलाई धन्यवाद छ। एक दोस्रो कुरा के हो भने त्यो एकदमै तुच्छ टिप्पणी थियो। प्रधानमन्त्री जस्तो मान्छेले एउटा देशको राजनीतिक दलले आफ्नो जिम्मेवारी पूरा गरेर सबैभन्दा लामो इतिहास बोकेको पार्टीले चाहिँ महाधिवेशन गरिरहेको बेला उहाँकै पार्टी सभापति समावेश भइरहेको बेलामा उहाँले त्यो नचाहिँदो टिप्पणी दिनु चाहिँ आफैमा अशोभनीय हो। हामी कहिलेकाहीँ हाम्रो समाजमा अतिवाद बढ्यो भनेर भन्छौँ, तर अतिवादको जड कहाँ हो भन्दाखेरि यस्तै, जसले जिम्मेवारी लिएर बसेको छ उसैले तुच्छ टिप्पणी गर्ने, आफ्नो समर्थकलाई नचाहिँदो तरिकाले भड्काउने कारणले गर्दाखेरि अहिले यो देशमा अतिवाद हावी छ। यो अतिवादको अहिले चाहिँ तपाईँको रिजल्ट तत्काल नदेखिएला, अस्ति तपाईँले देखिहाल्नुभयो कप्तानगंजमा जे भयो त्यो पनि यस्तै खालको अतिवादको एउटा एउटा रिजल्ट हो। त्यही कारणले यो दुर्भाग्यपूर्ण हो त्यो कुरा। र अर्को कुरा थियो भने उहाँको पोलिटिकल स्ट्राटेजी हो, उहाँलाई उहाँको अटेन्सन इकोनोमी हो उहाँको स्ट्रेन्थ, उहाँलाई अरू कसैले अटेन्सन पायो भने उहाँलाई एकदमै छटपटी हुन्छ। हिजो देशभरि नेपाली कंग्रेसको चाहिँ अधिवेशनको महाधिवेशनको चर्चा थियो, विदेशमा पनि विदेशमा भएका नेपाली बीच पनि चर्चा थियो, त्यो चर्चा चाहिँ नेपाली कंग्रेसले कसरी पायो भनेर उहाँले आफूले त्यो चर्चा आफ्नो आफूतिर तान्नलाई गर्नुभएको एउटा चाहिँ सस्तो स्थान थियो।
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार सचिनजी,
16: मेरो भनाइराख्ने मौका दिनुभएकोमा यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: उहाँ हुन्थ्यो नेपाली कंग्रेसको केन्द्रीय सदस्यका युवा उम्मेद्वार सचिन तिमिलसेना, पन्ध्र महाधिवेशनबाट युवा उम्मेद्वार हुनुहुन्छ। आदरणीय श्रोता, अब हामी फेरि तपाईलाई जोड्न चाहन्छौ नेपाली कंग्रेसका नेता सँग कुराकानी गर्न चाहन्छौ। हाम्रो तिलकजी यतिखेर प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। तिलकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
5: नमस्कार, धन्यवाद।
0: अब अहिलेको अवस्थामा नेपाली कंग्रेसको भोजन व्यवस्थापन, यो पन्ध्रौं महाधिवेशनलाई सम्पन्न पार्नका निम्ति कस्तो खालको तयारी छ?
5: अब यो पन्ध्रौं महाधिवेशन हिजोबाट शुरू भयो र हामीले आजबाट चाहिँ नि भ्रिकुटी मण्डपमा खानाको व्यवस्था गरेका छौं र यो पन्ध्रौं महाधिवेशन दुईतिर, एउटा चाहिँ नि हाम्रो खुला सत्र र बन्द सत्र चाहिँ नि खुला मञ्चमा र खानाको व्यवस्थापन यो भ्रिकुटी मण्डपमा गरेका छौं, त्यसको संयोजक म छु नै। त्यो पूर्ण रूपमा चाहिँ नि हामीले त्यसलाई व्यवस्थित गरिसकेका छौं र खाना हामीले चाहिँ आज 19 गतेबाट हाम्रो सेड्युल अनुसार 22 छ, अब अहिलेसम्म त्यही राखेका छौं। खाना चाहिँ हामीले त्यो बिहानको नास्ता ब्रेकफास्ट अनि दिउँसोको खाना अनि खाजाको रूपमा चाहिँ हामीले टी त्यो बिस्कुटहरू राखेका छौं र बेलुकाको खाना डिनर चाहिँ नै राखेका छौं।
0: अब आएकाहरूलाई चाहिँ राम्रै छ होइन खानाको व्यवस्था?
5: खानाको व्यवस्था राम्रो छ, हामीले चाहिँ नि त्यसलाई व्यवस्थित ढङ्गबाट चाहिँ नि अब एकै ठाउँमा गर्दाखेरि धेरै गाह्रो होला भनेर दुईतिर गरेका छौं। मलाई लाग्छ त्यसले चाहिँ सबैलाई चाहिँ सजिलो र सहज पनि हुन्छ।
0: अब तिलक सर, एउटा कुरा के छ भने अब समग्र रूपमा चाहिँ नेपाली कंग्रेसको महाधिवेशन उल्लासमय रूपले अगाडि बढ़िरहेको यो परिस्थितिमा चाहिँ हिजोको खुला मञ्चको दृश्य चाहिँ कस्तो देखियो?
5: हजुर,
0: खुला मञ्चको दृश्य कस्तो रह्यो, हिजोको उद्घाटन सत्र कस्तो रह्यो तिलक सर?
5: होइन, यसलाई त समग्र रूपमा चाहिँ असाध्यै राम्रो मान्नुपर्छ। हामी विशेष महाधिवेशनबाट आज चाहिँ 15 महाधिवेशन आइपुग्यौं र त्यो नेतृत्वले र हाम्रो चाहिँ सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा को टिम, जुन टिम त्यहाँभित्र चाहिँ केन्द्रीय सदस्यको रूपमा आफूलाई जे नै काम गर्न पाउँदा र त्यो व्यवस्थापनमा प्रत्यक्ष सहभागिता हुन पाउँदाखेरि खुसी पनि लागेको छ। मलाई अब धेरै साथीहरूको अनुभव के छ, हामीले चाहिँ हाम्रो अनुभवमा चाहिँ यसले एकदमै उल्लासपूर्ण चाहिँ साथीहरूको चाहिँ सहभागिता र चाहिँ विदेशी पाहुना, स्वदेशका नेताहरू र नेपाली काँग्रेसका सम्पूर्ण चाहिँ नि नेता कार्यकर्ताहरूको चाहिँ नि सक्रिय सहभागितामा सकारात्मक रूपबाट चाहिँ नि हिजोको खुला सत्र सकिएको भन्ने लाग्छ र यो एकदमै ऐतिहासिक सफलतापूर्वक चाहिँ सकियो भन्ने मलाई लागेको छ।
0: होइन अब तिलक सर एउटा कुरा के छ भने तिलक राणावारजी अहिलेको यो अवस्थामा चाहिँ भोजन व्यवस्थापनको राम्रै गर्नु भएको छ यहाँले भनिसक्नु भएको छ होइन अब किनभने देशभरिबाट महाधिवेशन प्रतिनिधिहरू पनि आएका छन् काठमाडौँमा उहाँहरूको व्यवस्थापन गर्नुपर्ने एउटा चुनौतीपूर्ण विषय हुन्छ। धेरै पार्टीका चाहिँ महाधिवेशनहरू हेरिएका छन् कहीँ चाहिँ होइन विभिन्न खालका खल्लो विषयहरू पनि जोडिएर आएका छन् यसलाई चुस्त बनाउनका निम्ति तपाईँहरूको कमान्ड चाहिँ कस्तो छ?
5: हामीले चाहिँ नि अब स्वयंसेवक साथीहरू पनि राखेका छौँ हाम्रो चाहिँ तरुण दल भूपु सैनिक संघ अनि नेभी संघ भनौँ न हाम्रा चाहिँ एकदमै एक्टिभ भातृ संस्थाहरूको चाहिँ साथीहरूको पनि सहभागिता छ परम्परागत पहिलाको जस्तै गरेर अनि त्यसको अतिरिक्त हाम्रो गणेशजीको चाहिँ उसमा स्वयंसेवक दल भनौँ न दस्ता छ उहाँहरूले चाहिँ विशेष गरेर चाहिँ नि त्यो व्यवस्था चाहिँ भनौँ न सजिलो अप्ठ्यारो सहजीकरण गर्नुहुन्छ र अर्को कुरा चाहिँ म यो भोजन व्यवस्थापनको संयोजक छु र सबै मैले चाहिँ सातै प्रदेशमा चाहिँ सभापतिजीहरूलाई एकजना दुईजना अब के अरे दुईजना जति चाहिँ नि उहाँहरूको चाहिँ नि भनौँ न प्रत्येक प्रदेशको साथीहरूलाई चाहिँ सहजीकरण होस् अप्ठ्यारो कहीँ कन्ट्याक्ट कसरी गर्ने के गर्ने भनेर अप्ठ्यारो चाहिँ नहोस् भनेर अनि उहाँहरूलाई पनि राखेका छौँ र अर्को चाहिँ नि त्यसै मेरै अन्तर्गत रहेर साथीहरू अरू 15-20 जना साथीहरू ताकि त्यहाँ भोलि चाहिँ नि कुनै कुराले चाहिँ अप्ठ्यारो नपाओस् खानेकुरामा अथवा जाने कुरामा हिँड्ने कुरामा र हामीले बिहान पनि जस्तै त्यसलाई चाहिँ सहज होस् भनेर चाहिँ बिहान 7 बजे हामीले चाहिँ ब्रेकफास्ट चाहिँ सुरु गरेर 9:30 बजेसम्म अनि के अरे बिहानको खाना 11:30 बजेदेखि 2:30 बजेसम्म अनि बेलुकाको खाना तपाईँको चाहिँ 5 बजेदेखि चाहिँ खोल्ने ताकि चाहिँ नि सबैले सहज र सजिलो आफ्नो टाइम अनुसार आफूलाई चाहिँ सहज भएको टाइम अनुसार आएर चाहिँ भोजन लिएर आराम गरेर चाहिँ त्यो चाहिँ सुविधा लिएर सुविधायुक्त तरिकाबाट चाहिँ नि खाना बस्ने आफैले छ भने खानाको लागि कुनै चाहिँ अप्ठ्यारो नपरोस् भन्ने हिसाबले अलि समयलाई एकदमै वैज्ञानिक व्यवस्थित ढंगबाट चाहिँ गरेका छौँ र अर्को कुरा के छ भन्नुहुन्छ भने तपाईँ यस्तो छ मेनुलाई चाहिँ खास गरेर अब अहिले यो 16 शताब्दी पनि हो अब हामीले भेज र नन भेज राखेका छौँ नि अनि बिहानमा चाहिँ हामीले अब चार आइटम जस्तै ब्ल्याक मिल्क टी र अनि हेलो
0: सुनिँदैछ तिलक सर
5: ए इपो आएर क्या नि
0: सुनिँदैछ प्लिज
5: बिहानको चाहिँ 3-4 आइटम जस्तै अन्डा खाने अन्डा बोइल अन्डाहरू चाहिँ छ छोला भटुरा छ अनि चनाहरू छ अब तपाईँको चाहिँ नि यो फ्रेस फुड फ्रुट्सहरू छ चाहिँ फलफुलहरू यसरी राखेका छौँ भने दिउँसोको खाना चाहिँ तपाईँको चाहिँ नि सादा भात राइस अनि करी अनि एक पटकलाई चाहिँ बिहानमा चाहिँ हामीले चिकन अथवा मटन चाहिँ राखेका छौँ भेज करीहरू अनि मिक्स करी त्यसरी चाहिँ अचार 2 थरी राखेर चाहिँ नि मलाई लाग्छ चाहिँ खानामा कुनै अप्ठ्यारो अथवा हामीले चाहिँ नि हाइजेनिक खाना चाहिँ खुवाउन सफल हुन्छौँ आजबाट सुरु हुन्छ अब मलाई लाग्छ फेरि हामी एभाइलेबल पनि छौँ कुनै चाहिँ नि केही त्यस्तो चाहिँ कुनै गुनासो आयो अप्ठ्यारो भयो अथवा चाहिँ नि त्यहाँ हुन सक्छ नि जान्ने नजान्ने अथवा चाहिँ त्यहाँ हाम्रो
0: हामीसँग यतिखेर नेपाली कंग्रेसका नेता तिलक राणावाट हुनुहुन्थ्यो। तिलक राणावाटजीसँग सम्पर्क टुटेको छ। आधुनिक श्रोता नेपाली कंग्रेसको महाधिवेशनकै पेरिफेरीमा हामी बस र चर्चा गर्दैछौ र यतिखेर छोटो विश्राम लिन्छौ। विश्रामपछि हामी नेपाली बसमा पुनः उपस्थित हुनेछौं।
6: होइन के भयो किन बन्द भएको गाडी?
8: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन। कति छिटो बिग्रिएको बन्द भएको भइछ?
6: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
8: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
6: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
8: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
9: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्री में दुई देखि पांच वर्ष सम्म को वारेन्टी
10: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
9: हामी कहाँ एक साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिमनी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आठ जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
10: फोन नम्बर 0364415502 मोबाइल 98560405502 र 98460051
11: रेडियो आदि खुला 105.4
23: गरिमा विकास बैंक लिमिटेड एक्सेस टू ऑल
24: हर विषय में सारो बहस नेपाली बहस यस नेपाली बहस का साथ में प्रीति तैयारी चौचाओ ग्लोबल फाइनेंस बैंक सबै का लागि बैंक इस होम इंटरनेट
0: हामी तिलक राणाबागजी सँगै कुराकानी गर्दैछौ उहाँसँग अलि अघि सम्पर्क विच्छेद भएको थियो तिलकजी पुनः स्वागत छ तपाईँ बताउँदै हुनुहुन्थ्यो कस्तो खालको व्यवस्थापन छ भनेर टुङ्गियो व्यवस्थापन राम्रै रहेछ होइन यो पाला मेनुमा
5: हजुर एउटा भेन्यु पनि राम्रो छ छुट्टै छ अनि अर्को चाहिँ हाम्रो स्वयंसेवी साथीहरू छ अर्को चाहिँ हाम्रो चाहिँ नि प्रत्यक्ष त्यो चाहिँ प्रदेश सभापतिहरू अथवा प्रदेशबाट चाहिँ मागेको चाहिँ कोअर्डिनेटर साथीहरू जसले चाहिँ सहजीकरण गर्नुहुन्छ र हामीसँग पनि हाम्रै साथीहरू पनि प्रशस्त राखेर ताकि काहीँ अप्ठ्यारो सजिलोमा पनि उहाँहरूको उपस्थित रहन्छ भनेर
0: हामीले
5: ढङ्गबाट चाहिँ अगाडि बढाएका छौँ।
0: चन्द्र महाधिवेशन यहाँको उम्मेद्वारी किनभने तपाईँ त राम्रोसँग व्यवस्थापनमा खटिनु भएको छ होइन देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने कुरा चाहन्छु नै छैन उम्मेद्वारी केमा छ यहाँको
5: मेरो केन्द्रीय सदस्य खुलातर्फ चाहिँ जान्छु भनेर सबै साथीहरूलाई चाहिँ भनेको छु र मलाई लाग्छ मैले चाहिँ अब यो विशेषदेखि अहिले अथवा हिजोदेखि पनि काङ्ग्रेसमा लागु र काङ्ग्रेसले चाहिँ अब सेवा के भन्छ राजनीति सेवा हो र काङ्ग्रेसमा को पार्टीमा रहेर त्यो सेवा गर्न सकिन्छ भन्ने हेतुले चाहिँ म पार्टीमा सक्रिय छु र अहिले पनि म के यो विशेष गरी केन्द्रीय सदस्य हो र नेपाली काङ्ग्रेसले अहिले यो कार्य समितिले गर्ने हरेक क्रियाकलापमा मेरो सक्रिय सहभागिता छ र त्यसैको खातिर अहिले पनि यो 15 अझ बढी चाहिँ मेहनत अझ बढी चाहिँ सहयोग र पार्टीलाई अगाडि जुन पार्टीले चाहिँ गर्न खोजेको छ त्यो मेरो चाहिँ सक्रिय सहभागिताले सहयोग पुग्छ भन्ने मेरो चाहिँ नि भित्री इच्छा र चाहिँ चाहना र चाहिँ त्यो क्षमता त्यो योग्यता चाहिँ यो पार्टीलाई दिन्छु भन्ने लागेको छ र अहिले पनि अब यो भोजन व्यवस्थापन जस्तो एकदम नै गाह्रो अथवा एकदम बढी खट्नुपर्ने को साथीहरू मेरो नेतृत्वले मलाई सुम्पिनु भएको छ म एकदम नै सहज ढङ्गबाट चाहिँ त्यसलाई चाहिँ सम्पन्न गर्छु र सबै साथीभाइको सहयोग लिएर गर्छु भन्ने चाहिँ नि मलाई लागेको छ।
0: अब तपाईँलाई महाधिवेशन प्रतिनिधिले राम्रैसँग चिन्छ भने देशभरको
5: हजुर मलाई लाग्छ महाधिवेशन सबै महाधिवेशन प्रतिनिधिहरू एउटा नेता उहाँहरू पनि नेता हो नेताले चाहिँ नि हरेक कुरालाई चाहिँ नि हिजोको पनि आजको पनि राम्रोसँग मूल्याङ्कन गरेर प्रतिनिधि पठाउनुहुन्छ र मलाई त झन् प्रत्यक्ष अनामनगरदेखि नै बढी चिन्नुहुन्छ भन्ने मलाई लाग्छ।
0: हस् तिलकजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: हजुर नमस्कार धेरै धेरै धन्यवाद यहाँलाई पनि यहाँको मिडियालाई पनि जुन यो चाहिँ खाना सम्बन्धी र 15 महाधिवेशन र मेरो उम्मेदवारी सम्बन्धी चाहिँ जुन जानकारी सबै के भन्छ महाधिवेशन प्रतिनिधिसम्म चाहिँ पुर्याइदिने जुन अवसर दिनुभयो यहाँलाई पनि फेरि पनि धन्यवाद।
0: हस् यहाँको महत्वपूर्ण समयका लागि धन्यवाद। आदरणीय श्रोता यतिखेर हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौँ नेपाली नेटवर्क मार्फत। सरस्वती तिवारी यतिखेर नेपाली कंग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ उहाँसँग कुराकानी गर्दै सरस्वतीजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार गुड मर्निङ।
25: धन्यवाद धन्यवाद
0: हजुर। सरस्वतीजी नेपाली कंग्रेसको 15 महाधिवेशन कतिको लागेको छ कतिको उल्लास छ
25: लागेको छ उत्साहजनक रूपमा 15 महाधिवेशन एउटा नयाँ जेनेरेसन पनि असाध्यै हावी भएको अवस्था छ, एउटा पुरानो जेनेरेसन भन्दा पनि नयाँ जेनेरेसन बढी आएको अवस्था छ। अहिले पन्ध्रौं महाधिवेशन एउटा भव्यताका साथ एकदम उत्साहजनक छ।
0: तर अब अहिलेको यो पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपाली कंग्रेसको हिजोको उद्घाटन सत्र, त्यहाँ चाहिँ नेताहरूले बोलेका विषयहरू र अन्य नेताहरूले पनि बोलेका विषयहरूलाई हेर्दाखेरि कंग्रेस अब निकै दृढ संकल्प सहित गगनको नेतृत्वमा एक डेक्का भएर अगाडि बढ्छ भन्ने विश्वासमा हुनुहुन्छ तपाईँ?
25: म चाहिँ विश्वासमा छु, किनभने गगनजीको नेतृत्वमा कंग्रेस राष्ट्रका लागि र कंग्रेस आम कंग्रेसका लागि आम जनताका लागि राम्रो हुन्छ र असाध्य कंग्रेसमय हुन्छ भन्नेमा म पूर्ण रूपमा विश्वास छु।
0: अब तपाईँको उम्मेद्वारी के छ यो पन्ध्रौं महाधिवेशनमा नेपाली कंग्रेस?
25: मेरो अहिले पन्ध्रौं महाधिवेशनमा मेरो केन्द्रीय सदस्य नै लड्ने मेरो उद्देश्य छ।
0: केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्यमा उम्मेद्वारी दिँदै हुनुहुन्छ? सरस्वती अर्यालजी केन्द्रीय सदस्यमा दिँदै गर्दाखेरि तपाईँका एजेण्डाहरू, तपाईँका भिजनहरू, होइन, तपाईँ त पहिला देउबा समूहमा हुनुहुन्थ्यो नि त, होइन? अहिले यता आउनु भएको छ, गगनजी कहाँ आउनु भएको छ, नेता कार्यकर्ताले महाधिवेशन प्रतिनिधिले विश्वास गर्छन्
25: किन नगर्ने?
0: कसरी गर्छन्? आधार प्रस्तुत गर्नुहोस् न सरस्वतीजी।
25: सुन्नु न, एउटा पारिवारिक ऐतिहासिक रूपमा पनि हामी सत्याग्रहको पालामा नौजना परिवार, मेरो जेल बसेको परिवारको एउटा सन्तान हो म, होइन, एउटा छोरी हो, त्यो कारणले गर्दा ऐतिहासिक परिवारको एउटा छोरी हो भन्ने कुरा आम कार्यकर्ता र नेताहरूलाई पनि थाहा छ। अर्को कुरा, मैले कंग्रेसमा राजनीति गर्दै गर्दा कहिले पनि इमानदारीपूर्वक राजनीति गरेँ। जनविचन्द्र सदस्य हिजो देवदाईको समूहबाट लड्दै गर्दा देवदाईको समूहबाट लड्दै गर्दाखेरि पनि मेरो इमानदारी तरह पनि छ, मैले त्यही अनुसारको मिहिनेत पनि गरेँ। म के अरे गण्डकी प्रदेशको ऊर्जा जलस्रोत खानेपानी मन्त्री पनि बने, त्यस कारणले गण्डकी प्रदेशको जनताहरूलाई कहिले पनि मैले गलत निर्णय गरिनँ र जनताको कुरा सुने, नेताको भन्दा नि जनताको कुरा सुने, गाउँको कार्यकर्ताको कुरा सुने, ती आम कार्यकर्ताहरूको मनोबल पनि म प्रति के छ भन्नुहोला भने यो विश्वासिलो नेता हो, त्यसले काम गर्न सक्छ, यो मेहनती छ र इमानदारी पनि छ। कहिले पनि सरकारमा बसेर होस् या जनताको बीचमा बसेर होस् बेमान गरिन भन्ने कुरा एउटा गण्डकी प्रदेशसित एउटा परिचय पनि बनेको छ र राष्ट्रिय कांग्रेस जसको केन्द्रीय समितिमा बसे, केन्द्रीय समिति

0: पर्छ भन्ने हाम्रो उद्देश्य रहन्छ।
1: अब एउटा कुर्सी खाली नै थियो मञ्चमा, तर पनि मञ्चमा खाली हुँदै गर्दाखेरि देउबाजी हिजो आउनु भएन है?
0: हजुर हजुर।
1: तर ल्याउन सक्नु भएन नि त तपाईँहरूले?
0: होइन, हामीले पहल गरेका छौँ, भोलि पनि हामी त्यही पहल गर्नेछौँ, पर्सि पनि हाम्रो त्यही पहल रहनेछ। र हामी कंग्रेस एक हुनपर्छ भन्ने पहलको एउटा टिम हो, त्यो टिमसँग गगनजीलाई भजगचाउने कुरा होस् या फिर वार्तालाई होस्, हामी जति बेला पनि त्यो प्रस्तुतमा रहिरहन्छौँ।
1: हस् सरजी, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार। सरस्वती अरियाल तिवारी, आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौ, कंग्रेसको 15 महाधिवेशनकै पेरिफेरीमा बहस गर्दैछौ। आदरणीय श्रोता, अब यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका नेता नारायण भट्टराई भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, धन्यवाद
1: भट्टराई सर। नेपाली कंग्रेसको 15 महाधिवेशनको उत्साह कतिको छ यतिखेर?
2: निकै हर्षोल्लासका साथ महाधिवेशन प्रारम्भ भएको छ। हिजो भव्य समारोह बीच 15 महाधिवेशनको उद्घाटन भएको छ। यसले संगठनको जीवनमा एउटा नवीनता, एउटा ऊर्जा, एउटा आपसी विश्वास सृजना गरेको छ।
1: भनेपछि नेपाली कंग्रेसको हिजोको उद्घाटन सत्रले चाहिँ कंग्रेस एक डिक्का भएर जान्छ है भन्ने खालको सन्देश प्रवाह गर्यो होइन देशैभर?
2: अभियसली अब यो पार्टी समग्र ढंगले एक भएको छ, पार्टीमा बृहत्तर एकता निर्माण भएको छ, यसले पार्टीलाई नयाँ जीवन प्रदान गरेको छ। जुन कुरा हिजो सम्पन्न भएको 15 महाधिवेशनको उद्घाटन समारोहले पनि प्रमाणित गरेको छ।
1: नारायण भट्टराईजी, यहाँको उम्मेद्वारी के छ 15 महाधिवेशनमा?
2: म नेताहरूसँग परामर्शमा छु, तर मेरो तयारी सहमहामन्त्रीका लागि गरिरहेको छु।
1: सहमहामन्त्रीमा दावी गर्दै हुनुहुन्छ तपाईँ?
2: हजुर।
1: के छ एजेन्डा यहाँको सहमहामन्त्रीमा चाहिँ दावी गर्ने, कसरी पत्याउँछन् महाधिवेशन प्रतिनिधि?
2: एजेन्डाको हिसाबले हामीले पार्टीको जुन विशेष महाधिवेशन सम्पन्न गर्यौं गत वर्ष, त्यो विशेष महाधिवेशन सम्पन्न गर्दाका हाम्रा केही एजेन्डाहरू छन्। पार्टीमा व्यापक सुधारको खाँचो छ, पार्टीलाई रूपान्तरित गर्नु छ, पार्टीमा परिवर्तन आवश्यक छ भनेर हामीले विशेष महाधिवेशन गरेका थियौं। ती एजेन्डाहरूलाई हामीले प्रारम्भ गरेका छौं, ती अझ पूर्ण रूपमा कार्यान्वयनमा आइसकेका छैनन्। पार्टीमा बृहत्तर शुद्धिकरण र संगठनको सुदृढीकरणको खाँचो छ, त्यसकारणले पार्टीमा बृहत्तर परिवर्तन र पार्टीलाई नवीनता दिने नै मेरो एजेन्डा हुन्छ।
1: अब पार्टीलाई अब गगन थापा नेतृत्वले चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य त उहाँले राख्नु नै भएको छ होइन? अहिलेको परिस्थितिमा यहाँलाई थाहा छ नि त, न त्यहाँ बीपी पुत्र शशांक देखिए, न गणेशमान सिंह पुत्र प्रकाशमान देखिए, न पूर्व सभापति शेरबहादुर देउवा नै देखिए, मञ्चमा एउटा कुर्सी खाली नै थियो, विरासतको क्रम भङ्गता भनेर मान्नुपर्छ होइन? अब त्यसो भए
2: हाम्रो सबै नेताहरूलाई पार्टीको महाधिवेशनमा उपस्थित गराउने प्रयत्न थियो, अद्यापि छ, र हामी चाहन्छौ यो पार्टीमा सबै हिजो योगदान गर्ने सबै नेताहरू कुनै न कुनै ढंगले कुनै न कुनै समयमा जोडिनुहुन्छ नै, जति बेला उहाँहरूले आफ्नो त्यो मनबाट त्यो केही विकारहरूलाई थाल्नुहुन्छ त्यसपछि उहाँहरू जोडिनुहुन्छ। हाम्रो सबैलाई जोडेर लैजाने, यानि कि पार्टीभित्रका नेता र पार्टीका सदस्यहरू मात्रै होइन कि आम जनतालाई, बढीभन्दा बढी नागरिकहरूलाई जोडेर पार्टीलाई अझ बृहत्तर बनाउने, जनताको एजेन्डालाई, जनताका मुद्दाहरूलाई उठान गर्ने र शासन सत्ताका माध्यमबाट डेलिभरी दिने, सेवा प्रवाह गर्ने हाम्रो मिसन भइ नै रहनेछ।
1: र जाँदा जाँदै के भन्न चाहनुहुन्छ देशभर आएका महाधिवेशन प्रतिनिधिहरूलाई?
2: देशभरबाट यहाँ पाल्नुभएका सबै आदरणीय महाधिवेशन प्रतिनिधिहरूलाई, पहिला त यो 15 महाधिवेशनलाई हर्षोल्लासका साथ, आपसी विश्वासका साथ र बृहत्तर एकताका साथ सम्पन्न गर्ने कुरामा यहाँहरूको योगदान रहने मैले विश्वास लिएको छु। त्यसै गरेर यो पार्टीको नवीन अध्याय जुन हामीले प्रारम्भ गरेका छौँ, यसलाई पूर्णतामा दिन विशेष महाधिवेशनमा योगदान गरेको एउटा पार्टीको सदस्यको हैसियतले विशेष महाधिवेशनले उठान गरेका मुद्दाहरू, पारित गरेका नीतिहरू र प्रक्षेपण गरेको जो पार्टीको आगामी कार्ययोजना छ त्यसलाई पूर्णतामा पुर्याउनका लागि पार्टीमा नवीन ऊर्जा भर्न, एउटा नवीन सन्देश दिन, आपसी विश्वास र एकता निर्माण गर्नका लागि महाधिवेशन प्रतिनिधिहरूको महत्वपूर्ण जिम्मेदारी रहने पनि विश्वास लिएको छु। यस अर्थमा मेरो सहमहामन्त्री पदमा उम्मेदवारी रहनेछ, त्यस हिसाबले यहाँहरूको एउटा अमूल्य मत र विश्वास, यहाँहरूको साथ र सहयोग मलाई हुने कुरामा पनि अपील पनि गर्न चाहन्छु। देशैभरबाट आउनुभएका साथीहरूले एउटा नवीन सन्देश ऊर्जा लिएर फर्किनुहुनेछ र पार्टी फेरि जनजनमा हरेक नागरिकसँग जोडिनेछ र यसबाट नेपालको लोकतन्त्र थप सुदृढ हुनेछ। हामी सबै एकाकार भएर अगाडि बढ्नेछौ, यही सन्देश लिएर फर्किनु होला भन्ने भन्न चाहन्छु।
1: हस् नारायण भट्टाईजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आदरणीय श्रोता, यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कंग्रेसका नेता आनन्द विष्ट। आनन्दजी, नेपालीहरूले धेर सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर, धन्यवाद केएमजी, नमस्कार हजुर।
1: आनन्दजी, कस्तो रह्यो नेपाली कंग्रेसको उद्घाटन सत्र, 15 महाधिवेशन हिजो?
3: अत्यन्तै उत्साहप्रद, एउटा नयाँ जोश, नयाँ उमङ्ग, विशाल युवाहरूको सहभागिता र देशभरि एउटा अत्यन्तै महत्वपूर्ण र उत्साहजनक रहेर यो माहौल, यो हाम्रो खुल्ला मञ्चको माहौल हेर्दाखेरि यस्तो लागिरहेको थियो देश नै यही नै खुल्ला मञ्चमा आएको जस्तो फिल भइरहेको थियो र अत्यन्त उत्साहप्रद भयो। र नेपाली काँग्रेसले यो हिजोको उद्घाटन सत्रले नेपाली काँग्रेसभित्र नयाँ जोश, नयाँ ऊर्जा र नयाँ भिजन सबै भरेको जस्तो महसुस भएको छ, अत्यन्त उत्साहप्रद रह्यो केन्द्रले।
1: होइन आनन्दजी, अब महाधिवेशनमा एकदम रौनकता छ, होइन? अब नेपाली कंग्रेसको नेतृत्व अब गगन कुमार थापाले चाहिँ सम्भवतः निर्विरोधै हुने खालको सम्भावना पनि छ, सभापतिमा पदाधिकारीसँग केही बढाउने पनि भनिएको छ। तपाईँको उम्मेद्वारी केमा रह्यो, घोषणा गर्नुभयो उम्मेद्वारी?
3: मैले सेमजी, मलाई अत्यन्त गर्व लागेको थियो तपाईँलाई, म 11 महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुँदै 11, 12, 13, 14 र अहिले 15 महाधिवेशन म 5 लगभग महासमितिको सदस्य भइसकेको व्यक्ति र यो 13 महाधिवेशनमा नेपाली काँग्रेसको आमन्त्रित केन्द्रीय सदस्य व्यक्ति भइसकेका व्यक्ति नाताले मैले अहिले कैलालीको क्षेत्र नम्बर 4 प्रतिनिधि सभाको निर्वाचन पनि प्रतिस्पर्धा गरेको र सहमति सहकार्यका साथ त्यहाँका साथीहरूले सबैभन्दा उत्कृष्ट मत दिएर मलाई महाधिवेशनमा पठाउनु भएको छ। यसको अर्थ के हो भने तपाईँ अब नेपाली काँग्रेसको केन्द्रीय कार्य समितिमा तपाईँको गर्विलो उपस्थित हुनुपर्छ भन्ने कुरा मैले आफ्नो क्षेत्रबाट पनि पाएको छु र विश्वभरिबाट आएका नेपाली जनसङ्घ समितिका साथीहरू र 77 जिल्लाबाट आउनुभएका नेपाली काँग्रेस

0: सरसल्लाह सुझाव गरेर नेत्रगण नेतृत्व गराउन सल्लाह सुझाव गरेर मात्र मैले हिजो मात्र आफ्नो केन्द्रीय कार्य समितिको सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु। केन्द्रीय यो रेडियोको माध्यमबाट तपाईँको अत्यन्त पपुलर रेडियोको माध्यमबाट सम्पूर्ण श्रोताहरू जो अहिले सुन्नुहुन्छ नेपाली काँग्रेसका महाजन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, अपील गर्न चाहन्छु, लामो समयसम्म बसेर यो पार्टीमा मैले सेवा गरेको छु, स्वदेशमा होस् विदेशमा यो देशमा साह्रो गाह्रो पर्दाखेरि होस् दैवी विपत्ति पर्दाखेरि होस् विदेशमा कुनै खालका संकट पर्दाखेरि होस् सधैँ अग्रपन्थीमा उभिएर नेपाली काँग्रेसको एउटा कार्यकर्ता एउटा सिपाही भएर यो देशको सेवा गरेको छु, यो पार्टीको सेवा गरेको छु। मलाई लाग्छ यो पाँचचोटि महासमितिको सदस्य भइसकेको व्यक्ति अब केन्द्रीय कार्य समितिमा मेरो एकदमै सशक्त प्रस्तुति हुनुपर्छ भन्ने सबैको भावना छ र मेरो पनि आफ्नो केही धारणा छ। केन्द्रीय
1: भनेपछि काँग्रेसको केन्द्रीय सदस्यको खुला सदस्य खुला केन्द्रीय सदस्यमा यहाँको उम्मेद्वारी होइन?
0: हजुर केन्द्रीय खुला केन्द्रीय सदस्य छ र अझ त्यसमा पनि केही भयो भने केही सहमतिको कुरामा केही यताउता भयो भने या तपाईँको अरू कुनै क्लस्टरमा आउनुपर्ने भयो भने त्यो पनि सम्भावना खुल्लै छ, किनभने म सहमति सहकार्यमा विश्वास गर्ने मान्छे व्यक्ति भावनाले र केन्द्रीय कार्य समितिमा मात्र मेरो रहन्छ केन्द्रीय, किन अहिले धेरै नेताहरू आकाङ्क्षी हुनुहुन्छ, सहमहामन्त्रीमा पनि तपाईँको धेरै साथीहरूको मेरो सुझाव थियो, लामो समयसम्म तपाईँ काम गरेको व्यक्ति एउटा सिनियर व्यक्ति र सहमहामन्त्रीमा जानुपर्छ भन्ने सुझाव थियो, तर मैले के भने अहिले यो भिडभाडमा धेरै नै तपाईँको यो प्रतिस्पर्धाका हाना थाप गर्नुभन्दा पनि
2: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वयं जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org.bat लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट 66 जना बिरामीले निशुल्क डायलाइसिस सेवा लिँदै पोत पवित्रा पर्वण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार 2083 अग्रज संस्था देवी प्रसाद वनवासीलाई प्रदान र धनसार गोठमा आगलागी हुँदा पशु चौपायमा क्षति। आधी खोला खबर अब विस्तारमा। स्याङ्जाको वालिङमा रहेको वालिङ सामुदायिक डायलाइसिस सेन्टरबाट 66 जना बिरामीले निशुल्क डायलाइसिस सेवा लिएका छन्। गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटौलद्वारा वालिङदास फुलबारीमा संचालित वालिङ डायलाइसिस सेन्टरमा मृगौला सम्बन्धीका बिरामीले सेवा लिँदै आएका हुन्। 5 वर्ष अघि स्थापना भएको डायलाइसिस सेन्टरबाट स्याङ्जाको वालिङ नगरपालिका, भिरकोट नगरपालिका, चापाकोट नगरपालिका, गैलाङ नगरपालिका र कालीगण्डकी गाउँपालिका सहित पाल्पा र पर्वतका गरी 66 बिरामीले अहिले नियमित डायलाइसिस सेवा लिँदै आएका वालिङ सामुदायिक डायलाइसिस सेन्टर वालिङका व्यवस्थापक इन्दिरा श्रेष्ठले बताउनुभयो। डायलाइसिस सेन्टर सञ्चालनमा आएसँगै स्याङ्जाका 5 नगरपालिका तथा गाउँपालिका सहित पाल्पा र पर्वतका केही भेगका मृगौला सम्बन्धी बिरामीले निशुल्क सेवा लिँदै आएका छन्। डायलाइसिस सेन्टरमा दैनिक 2 शिफ्टमा 22 जना बिरामीको मृगौलाको डायलाइसिस हुँदै आएको छ। उहाँले भन्नुभयो, एकपटकमा 11 वटा मेसिनबाट 11 जना बिरामीको मृगौलाको डायलाइसिस हुने गरेको छ। दैनिक 2 शिफ्टमा बिरामीहरूको डायलाइसिस गर्छौ। डायलाइसिस सेन्टर सञ्चालनमा आएसँगै मृगौलाका बिरामी अन्यत्र जानुपर्ने बाध्यता हटेर गएको छ। आफ्नै ठाउँ वा नजिकै डायलाइसिस सेन्टरले सेवा दिएसँगै बिरामीलाई सहज भएको छ। डायलाइसिस सेन्टरमा 20 देखि 59 वर्षका 40 जना, 60 देखि 69 वर्ष

0: का 17 जना र 70 भन्दा माथिका 9 जना मिर्गौलाका बिरामी रहेको सेन्टरका मेडिकल अफिसर डाक्टर रवि कुमार दासले जानकारी दिनुभयो। खानपान आनी बानी र दैनिक व्यवहारबाट मिर्गौला सम्बन्धी रोग देखिने गरेका छन्। उहाँले भन्नुभयो, आवश्यक मात्रामा पानी पिउने, खानपानमा विशेष ध्यान दिने, समय समयमा मिर्गौलाको परीक्षण गर्ने र चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ। डायलासिस सेन्टरबाट मिर्गौलाको डायलासिस सेवा निशुल्क रूपमा उपलब्ध छ। डायलासिस सेन्टर संचालनमा आएसँगै हालसम्म 100 भन्दा बढ़ीले सेवा लिइसकेका छन्। डायलासिस सेन्टरमा शुद्ध र सफा पानी, नियमित विद्युत सेवा, दक्ष र पर्याप्त जनशक्तिको अभाव छ। रोगले सानो ठूलो चिन्दैन। जुनसुकै उमेर समूहमा पनि पछिल्लो समय मिर्गौला सम्बन्धी रोग देखिन थालेका छन्। उहाँले भन्नुभयो, रोग लागेर पछिताउनु भन्दा रोग लाग्नै नदिनका लागि पूर्व सचेतना अप्नाउनु बुद्धिमानी हुनेछ। अग्रस्रष्टा देवी प्रसाद वनवासीलाई पोत पवित्र परगुण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार 2083 पुरस्कृत गरिएको छ। स्याङ्जाको खरादी खोला स्थित कमला ज्ञान प्रसाद उपाध्यायको घर परिवारको तर्फबाट आफ्ना स्वर्गीय बुवा आमा पोत प्रसाद उपाध्याय, पवित्र देवी उपाध्याय र छोरा चेतनारायण उपाध्याय परगुणीको स्मृतिमा हरेक वर्ष प्रदान गर्ने गरी स्थापना गरिएको पुरस्कारद्वारा वनवासीलाई पुरस्कृत गरिएको हो। स्याङ्जाको वालिङ 83 शंखरी डाँडामा 1997 कार्तिक 27 गतेका दिन जन्मिनुभएका वनवासीले विक्रमसम्म 2020 देशमा माछा पुछ्रेको काग शीर्षकमा झ्याउरी लयमा लेखिएका कविताहरू आफ्नो पहिलो साहित्यिक कृति प्रकाशित गर्नुभएको थियो। नेपाली साहित्यको क्षेत्रमा क्रियाशील अग्रस्रष्टा वनवासीलाई पोत पवित्र पर्वण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार 2083 प्रदान गरिएको छ। करादी खोला स्थित उपाध्याय निवासमा आयोजित अनौपचारिक समारोहमा समर्पण गरिएको हो। पुरस्कार राशि 11,111 रहेको यो पुरस्कारको पहिलो संस्करण देवी प्रसाद वनवासीलाई प्रदान गरिएको हो। नेपाली भाषा वाङ्मय र लोक संस्कृतिको क्षेत्रमा क्रियाशील रहेर महत्वपूर्ण योगदान पुर्याउनु भएका राष्ट्रिय स्तरका एकजना सृजनशील अग्रज र युवा स्रष्टालाई विक्रमसम्म 2083 सालदेखि एक विशेष साहित्यिक समारोहको आयोजना गरेर हरेक वर्ष अग्रज र युवा स्रष्टालाई आलोपालो गरेर पुरस्कृत सम्मानित गर्ने पवित्र उद्देश्यले यो पुरस्कारको स्थापना गरिएको हो। करादी खोलाका कमला ज्ञान प्रसाद उपाध्यायका घर परिवारको तर्फबाट पोत पवित्र पर्वण स्मृति पुरस्कार कोषको स्थापना 81 गरिएको थियो। स्वर्गीय पोत प्रसाद उपाध्याय, स्वर्गीय पवित्र देवी उपाध्याय र स्वर्गीय पर्वण ग्यावालीको स्मृतिमा स्थापना गरिएको उक्त साहित्य पुरस्कारको नगद राशि पहिलो वर्ष 11,111, दोस्रो वर्ष 12,212 र तेस्रो वर्ष 13,313 हुँदै सोही अनुसार पुरस्कार राशिमा वृद्धि गर्दै लगिने कुरा को जानकारी परिवारको तर्फबाट पुरस्कार कोषका संस्थापक रामचन्द्र उपाध्यायले दिनुभएको छ। वालिङ नगरपालिका 4 माथिल्लो चियारे बस्ने दिलबहादुर गुरूङको ढुङ्गा माटोले बनेको खरले छाएको एक तले कच्ची धनसार गोठमा आग लागी हुँदा पशु चौपायामा क्षति भएको छ। गोठमा चौपायाका लागि कुँडो पकाई आगो ननिभाई छोडेकोमा नजिकै छेउमा राखेको दाउरामा अचानक आगो सल्कन गई आगलागी भएको हो। आगलागीबाट उक्त धनसार तथा गोठमा रहेको एक भैँसी, 5 बाख्रा जलेर मरेका छन्। त्यस्तै एक भैँसी घाइते भएको छ भने अन्न बाली अन्दाजी 8 मरी मकै जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा स्वर सम्राट स्वर्गीय नारायण गोपालको जन्म जयन्तीको अवसरमा विद्यार्थीहरूको एकल गायन प्रतियोगिता गरिएको छ। पर्वतका विभिन्न स्थानीय तहका 13 विद्यार्थीहरू सहभागी भएको प्रतियोगितामा चन्द्र माध्यमिक विद्यालय बिहारी गाउँपालिकाकी छात्र आकृति नेउपाने प्रथम हुनु भएको छ। काफलचोर मावि कुष्मा नगरपालिकाकी छात्रा स्मृति विकट द्वितीय, शब्दचिन्तन आवासीय मावि पैयु गाउँपालिकाकी छात्रा सदीक्षा नेउपाने तृतीय र सरस्वती मावि मोदी गाउँपालिकाकी छात्रा लियासा शर्माले सान्तना स्थान हासिल गर्नु भएको छ। प्रथम, द्वितीय, तृतीय र सान्तना स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई क्रमशः 7,000, 5,000, 3,000 र 2,000 नगद प्रमाणपत्र एवं एवं मेडल प्रदान गरिएको छ। कार्यक्रममा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमकार नेउपालीले गीत संगीत हाम्रो मौलिक पहिचान र संस्कृति संरक्षणको महत्वपूर्ण माध्यम भएको बताउँदै नयाँ पुस्ताले नेपाली लोकभाका भाषा र सांस्कृतिक परम्पराको संरक्षणसँगै आधुनिक संगीतको ज्ञानलाई पनि आत्मसात गर्नुपर्ने बताउनुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य इन्द्रमान खत्रीले बालबालिकामा रहेको प्रतिभा पहिचान गरी प्रोत्साहन गर्ने यस्ता कार्यक्रमले नेपाली गीत संगीतको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। एकीकृत सेवा कार्यालय पर्वतका कार्यालय प्रमुख जीवन पौडेलले बालबालिकाको प्रतिभा पहिचान प्रोत्साहन र विकास गर्ने उद्देश्यले एकल गायन प्रतियोगिता आयोजना गरिएको बताउनुभयो। वहाँले नेपाली गीत संगीत लोकभाका र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणमा बालबालिकाको महत्वपूर्ण भूमिका रहने भएकाले उनीहरूलाई निरन्तर अवसर र प्रोत्साहन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। गुल्मीको रेसुङ्गा विमानस्थल चार महिनादेखि उडानविहीन बनेको छ। मौसम खराबीको कारण देखाउँदै रेसुङ्गा विमानस्थलबाट हवाई उडान सञ्चालन हुन नसकेको हो। नेपाल एयरलाइन्स रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार गत जेठ 24 गतेदेखि बिहानको समयमा लगातार मौसम प्रतिकूल हुँदा नियमित उडान प्रभावित हुँदै आएको छ। वहाँका अनुसार वर्षायामको बेला प्रत्येक वर्ष करिब 3 महिनासम्म रेसुङ्गा विमानस्थलको उडान प्रभावित हुने गरेको छ। यात्रुको बढ़दो चापलाई मध्यनजर गर्दै नेपाल एयरलाइन्सले रेसुङ्गा काठमाडौँ रूटमा साताको 3 दिन शनिबार आइतबार र बिहिबार नियमित उडानको तालिका रहेको छ। तालिका अनुसार काठमाडौँबाट बिहान 36 बजे र रेसुङ्गाबाट बिहान 7:45 बजे विमान उडानको तालिका छ। हाल गुल्मीबाट काठमाडौँ जाने यात्रीका लागि प्रति व्यक्ति 10,510 रूपियाँ र काठमाडौँबाट गुल्मी आउने यात्रीका लागि 10,710 रूपियाँ हवाई भाड़ा निर्धारण गरिएको छ। मौसम अनुकूल भएपछि नियमित उडान पुनः सञ्चालन हुने थापाले बताउनुभयो। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: ए नानी, त्यो पानी नपिऊ त।
2: किन र काका?
1: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौं।
3: सार्वजनिक हितका लागि रेडियो आधी खोला।
0: रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। स्वरूप परिवर्तन मोडिफाइड गर्ने र चर्को ध्वनि सहित मोटरसाइकल चलाउने विरूद्ध कास्की प्रहरीले गत वर्ष असोजदेखि शुरू गरेको अपरेशन 365 अन्तर्गत हालसम्म यस्ता 882 मोटरसाइकल कार्यवाहीमा परेका छन्। यस अवधिमा 36 मोटरसाइकल चालकलाई नियन्त्रणमा लिई कार्यवाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार मात्र स्वरूप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने 11 मोटरसाइकल नियन्त्रणमा लिई कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको कार्यालयका प्रहरी नायब परीक्षक वीरेन्द्र कुमार पासवानले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा अपरेशन 365 सञ्चालन गर्दै आएको उहाँको भनाइ छ। कतिपय मोटरसाइकल चालकलाई सम्झाई बुझाई परिवारको जिम्मा लगाउने गरिएको छ। मोटरसाइकलमा हो हल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, समाजमा त्रास सृजना गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल र तिनका चालकलाई नियन्त्रणमा लिई कार्यवाहीको दायरामा ल्याइएको हो। स्वीकृति नलिई सवारी साधनको साइलेन्सर, सीट रंग, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, स्टक, ह्याण्डल, इन्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्ट पूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन 2049 बमोजिम रू 15,000 जरिवाना हुने व्यवस्था छ। बाढ़ी पहिरोका कारण पर्वतमा 300 परिवार विस्थापित भएका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतका अनुसार जिल्लाका 170 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 131 घरमा आंशिक क्षति पुगेको छ। जिल्लाका 7 पालिका मध्ये 6 पालिकाका विभिन्न बस्ती बाढ़ी पहिरोबाट प्रभावित भएका छन्। सबैभन्दा बढ़ी जलजला गाउँपालिका प्रभावित भएको छ। जलजलामा 113 घरमा क्षति पुगेको छ भने 58 घर पहिरोको जोखिममा छन्। सो गाउँपालिकाका 171 परिवार विस्थापित भएका छन्। कुस्मा नगरपालिकामा 2, फलेवास नगरपालिकामा 20, बिहादी गाउँपालिकामा 9, महाशिला गाउँपालिकामा 2 र मोदी गाउँपालिकामा 15 घर पूर्ण रूपमा क्षति भएका छन्। जिल्लाभर 131 घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्लाधिकारी गंगा बहादुर छेत्रीले जानकारी दिनुभयो। बाढ़ी पहिरोबाट 5 विद्यालय भवन, कृषि फार्म, मन्दिर, स्वास्थ्य संस्था र प्रहरी चौकीमा समेत क्षति पुगेको छ। पर्वत बागलुङ जोड्ने झोलुङ्गे पुल तथा मध्य पहाड़ी लोकमार्ग अन्तर्गत मालढुंगाको पुलमा पनि क्षति पुगेको छ। जिल्लाका ग्रामीण सड़क अझै अवरूद्ध छन्। कालीगण्डकी लोकमार्ग अन्तर्गत फलेवास, बिहादी र लुङ्खु देउराली खुवास सड़क संचालनमा ल्याउन अझै केही दिन लाग्ने प्रमुख जिल्लाधिकारी छेत्रीले बताउनुभयो। बाढ़ी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय प्रशासन, स्थानीय तह, नेपाल रेड क्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थाले त्रिपाल, खाद्यान्न, भाँडा बर्तन, ओढ्ने ओछ्याउने, सरसफाई तथा स्वास्थ्य सामग्री उपलब्ध गराइरहेका छन्। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। वाली सामुदायिक डायलाइसिस सेन्टरबाट 66 जना बिरामीले निशुल्क डायलाइसिस सेवा लिँदै पोत पवित्र पर्वण स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार 2083 अग्रस्रष्टा देवी प्रसाद वनवासीलाई प्रदान र धनसार गोठमा आग लागी हुँदा चौपायामा क्षति। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

आधीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भएकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौं हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत भएका छौं। आजको लागि पनि रहने पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहने दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4140-2085 फोन सम्पर्क गर्न सक्नुहुनेछ। अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल असोज महिनाको 19 गते सोमबार तदनुसार सन् 2026 अक्टोबर 5 तारीक आश्विन कृष्ण पक्षको 10 मिति थिए। बारी राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा हतारको निर्णयले काम बिग्रनेछ महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान् विश्वमा दिएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनु पर्नेछ खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ निर्णायक मोड़मा दुविधा उत्पन्न हुने हुँदा हतारमा निर्णय नलिनुहोला हिस्सेदारसँग असमझदारी बढ़नाले पहिलेको सम्झौता भंग हुन सक्छ साइनो गाँस्नेहरूसँग सावधान। वृष राशि हुनेहरूको लागि सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् पुरूषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ स्रोत साधन जित्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ मेहनतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। मिथुन राशि हुनेहरूको लागि अवसर आए पनि आत्मविश्वासको कमीले पछि परिनेछ शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ हडबड़ीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिने सम्भावना छ अध्ययनमा त्यति समय दिन नसकिएला अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। कर्कट राशि हुनेहरूको लागि तारिफ योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ़नेछन् ज्ञान कला र व्यक्तित्व निखार्ने समय छ आकर्षक उपहारले उत्साह जगाउनेछ विभिन्न अवसरले पछ्याउनेछन् साथीभाइ र आफन्तसँग रमाइलो भेटघाट हुनेछ स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछ पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ। सिंहराशि हुनेहरूको लागि समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला आफ्ना बाटै टाढिनुपर्ने स्थिति आउन सक्छ अवसरका लागि निकै दौड़धूप गर्नुपर्नेछ समय दिन नसक्दा बन्न लागेको काम बिग्रिन सक्छ व्यवसायमा लगानी बढ़ाउनु पर्ला भइपरि आउने खर्चले चिन्ता बढ़ाउन सक्छ तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ धेरै मेहनत परे पनि थोरै मात्र फल प्राप्त हुनेछ। कन्या राशि हुनेहरूको लागि आय आर्जनका स्रोत बढ़नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ पेसा व्यवसायमा लाभ हुनेछ आवश्यक भौतिक साधन जित्नाले नयाँ काम थालने हुनेछ कामले धेरैको मन जित्न सकिनेछ रूचिका विषयमा लगानी बढ़ाउने समय छ व्यापारमा थोरै लगानीबाट पनि धन आर्जन हुनेछ नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।
तुलाराशि हुनेहरूको लागि प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मेहनतले लक्ष्यमा पुर्याउनेछ। नाम दान र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरूषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल पाइनेछ। वृश्चिक राशि हुनेहरूको लागि परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आमदानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोऱ्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा परिवर्तन भइनेछ। धनुराशि हुनेहरूको लागि व्यस्तता बढ़नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले घरेलु तथा सामाजिक समस्या आउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। कामको चाप पनि बढ़न सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ। आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन्। मकर राशि हुनेहरूको लागि पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ़नेछन्। काम बन्नुका साथै धन लाभ हुनेछ। बिछोड़िएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन खसिनेछ भने दिगो कामको जग बसाउने समय छ। कुम्भराशि हुनेहरूको लागि स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पछ्याएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजय भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापार लगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्ने समय छ। यात्राको प्रक्रियामा बढ़ी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दावी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा परिस्थिति अनुसार चल्न नसक्दा पछि परिनेछ। समय तालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। अध्ययनमा त्यति समय दिन नसकिएला। नियमित काम र व्यवसाय सामान्य अवस्थामै चल्नेछन्। महत्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा सामान्य सुधार आउनेछ। हजुर, यति रहे तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराइसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आत्मा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आदिखोला संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित यस सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ। वालिङ आठका नारायण प्रसाद श्रेष्ठज्यू, उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधि भर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदिखोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9862439399
3: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
4: अनि कफीको त्यत्रो शोक छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैन त साथी
3: कसरी र कहाँ
4: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
3: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
4: एलिट बारिस्टा एकाडेमी कफी कोप द्वारा सञ्चालित छ नि वालिङ आठ जैसी पदरामा
3: अझै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9705041131
4: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 7364403131 मोबाइल 9856553131
6: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
7: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र UAEमा 100% जब प्लेसमेन्ट
8: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड
7: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो
8: कफी बनाउने सिप सिकौ करियर आफ्नो उज्यालो पारौं डाफे हस्पिटालिटी एकाडेमी सिप सिकौ विश्व जितौं
7: SE वा सोभन्दा माथि उत्तीर्ण अब बन्नुहोस् प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ AFA सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र UAEमा 100% जब प्लेसमेन्ट
8: कफीको सिप विदेशको अवसर डाफेसँग करियरको नयाँ सफर डाफे हस्पिटालिटी एकाडेमी सिपेढुङ्गा पोखरा
7: सम्पर्क मोबाइल 9800103260 र फोन 0167571366
8: डाफे हस्पिटालिटी एकाडेमी स्यापिङ हस्पिटालिटी लिडर्स

0: हुनुनी कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडेमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855-5168 र 9673-70771।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363-590-440 र 9855-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364-41-502, मोबाइल 9855-40-502 र 9864-51-401।

0: आई एम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको सलन पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: अहिले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
4: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
3: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
4: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
3: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज प्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 063-4141-246 मोबाइल 9856501 र 9856333246
0: चा कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भनेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
6: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
8: होइन के भयो र किन हल्लाखोर गरेको हो
6: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
8: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
9: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
9: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र वालिङ 8 नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855954963, 9855554 र 9808447723।
10: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
11: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
10: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
11: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
10: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
11: हाम्रा सेवाहरू:
10: दाँत तथा मुखको परीक्षण,
11: दाँतको एक्सरे,
10: दाँत सफा गर्ने,
11: दाँत टल्काउने,
10: मुख गनाउने समस्याको उपचार,
11: दाँत रङको सिमेन्ट भर्ने,
10: दाँतको जरेदेखिको उपचार,
11: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
10: साधारण दाँत निकाल्ने,
11: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
10: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
11: गिजाको शल्यक्रिया,
10: कृत्रिम दाँत राख्ने,
11: दाँत रङको वा मेटलको खुल लगाउने,
10: बच्चाहरूको दाँतको विशेष उपचार
11: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
12: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
10: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
11: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
13: ए नानी, त्यो पानी नपिउ त।
14: किन र काका?
13: त्यो पानी फोहोर छ।
14: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
15: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 98-066-41-870 र 98-65-94-497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502271।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9862439390।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0663691004,
4: सम्पर्क मोबाइल 97484434।
8: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363414624।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-440-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: अप्सरा किन बोलाएको मलाई?
5: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
6: हाम्रा विशेषताहरू:
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
6: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तु दोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
4: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुको साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
6: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
7: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना: एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु स्याङ्जा।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
3: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
3: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
3: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेकजाँच तथा परामर्श सेवा,
2: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
3: मुटुको जाँच, ईसीजी सेवा,
2: भाँचिएको हड्डी प्लास्टर सेवा,
3: डिजिटल एक्सरे सेवा,
2: चिरफार गर्ने,
3: थाइराइड जाँच,
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
3: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
3: फोन नम्बर 0364140087, मोबाइल 9849701747।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 9856309888।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ एनवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564396।
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
4: युनिक सर्टिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 9841563790 र 9811929062।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
4: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
4: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
4: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
4: मोबाइल नम्बर 98460-86005।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 98460-21629 र 98461-68251।
2: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध:
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं।

0: को सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ।
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ।
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौ।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौ।
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिश।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
3: यस समयको साथमा

0: भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र, सभापतिमा गगन थापा निश्चित जस्तै। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खोल्ने बारे आज निर्णय हुँदै, 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन। बाढ़ी पहिरोका कारण म्याग्दीका 550 घर परिवार प्रभावित। भुटेकोशी बाढ़ीमा रसुवाका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन। भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन। देशैभर लोकतन्त्र जोगाऊ अभियान चलाउने विपक्षी दलहरूको घोषणा। र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा 32 खेल समावेश। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू हुँदैछ। हिजोदेखि शुरू भएको महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा नै चयन हुने निश्चित जस्तै भएको छ। सभापतिमा तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि उहाँ क्षेत्रीय प्रतिनिधि चयन भइसक्नु भएको छैन। सभापति बाहेकका अरू पदमा भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। पार्टीको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिश गरेको छ। त्यसो भएमा वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ। यस्तै विधान मसौदा समितिले दुई खुला महामन्त्री रहेकामा अब एक महामन्त्री महिलाका लागि थप्ने प्रस्ताव गरेको छ। सहमहामन्त्रीको संख्या 14 पुर्याउने तयारी छ। यस्तै केन्द्रीय सदस्यको संख्या पनि खुलातर्फ 35 जनाको ठाउँमा 45 जना र महिला खुलातर्फ 9 जनाको ठाउँमा 17 जना पुर्याउने तयारी छ। यो सहित केन्द्रीय समितिको आकार 245 सदस्य हुनेछ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू भएसँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ। काठमाडौँको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि अहिले बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको हो। बन्द सत्र पनि खुला मंचमै हुने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन, यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30देखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारबाटहरूबीच छलफल हुँदैछ। छलफलपछि अग्रिम टिकट खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो। विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाउने तयारी छ। दशैंमा ठूलो संख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागेको हो। दशैंका लागि यात्रुको चाप बढ़न थालेपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष राख्न थालिएको छ। हिजोसम्म 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका छन्। बल्कु चोक, फर्पिङ चोक, हल चोक, नयाँ बस पार्क, चाभैल, कोटेश्वर लगायतका ठाउँमा सहायता कक्ष सञ्चालनमा आएका ट्राफिक प्रहरीले जनाएको छ। कुल 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोले म्याग्दी जिल्लाका झण्डै 550 घर परिवार प्रभावित भएका छन्। 111 घरमा पूर्ण, 93 आंशिक र 342 घर जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कालेबुङ जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिकामा 45 घर पूर्ण 12 घरमा आंशिक र 183 घर जोखिममा परेका छन्। 56 गोठ भत्किँदा 22 पशु चौपाया मरेका छन्। अन्नपूर्ण गाउँपालिका 5 र मालिका गाउँपालिकामा 2 जनाको पहिरोमा परि ज्यान गएको छ। यस्तै बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा 1-1 जना बेपत्ता छन्। यस्तै गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्क विहीन छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलोवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्। राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय, पहिरेवेशी चिपलेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल क्षतिग्रस्त छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25 जना, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिपलेटी आधारभूत विद्यालयका 1 रहेका इकाई प्रमुख सिलोवालले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन से घर बरसिं उपहार रू 50,000 को यूरो पेंट्स को खरीद में पाने लकी ड्रॉ कूपन पाने तीन वर्ष एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाने एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउन होस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 MHz। अब थप खबरहरू। आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेश प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना समेत छ। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा समेत भएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्खे खोलाको प्राकृतिक वाहव क्षेत्रमा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। असोज 15 गतेदेखि शुरू भएको अभियान अन्तर्गत अहिलेसम्म 12 स्थायी र 14 अस्थायी संरचना हटाएको महानगरका मेयर धनराज आचार्यले बताउनु भएको छ। अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लयर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा प्रोटीन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार महिना नै विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइनेछ। अब विदेशको खबर। भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हिजो तेस्रो दिन पनि प्रदर्शन जारी रहेको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत भयो। मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रिएका भारतीय संचार माध्यमहरूले जनाएका छन् उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। सीजेबीका प्रमुख अभिजित दिवकेले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ। तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ। यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर लोकतन्त्र जोगाउँ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। कक्रो जनता पार्टीले अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। अब खेल खबर। आउँदो मंगसिर 16 देखि 27 गतेसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 32 खेल समावेश गरिएका छन्। सुर्खेतको वीरेन्द्र नगरमा आयोजित पत्रकार सम्मेलन मार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये 28 खेल कर्णाली र बाँकी 4 खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताउनुभयो। एथलेटिक्स ब्याडमिण्टन बक्सिङ बास्केटबल क्रिकेट फुटबल ह्याण्डबल रग्बी तेक्वान्दो भलिबल उसु कुस्ती कबड्डी कराते फुल कन्ट्याक्ट कराते हकी र ई स्पोर्ट जस्ता खेलहरू सुर्खेतमा सञ्चालन हुनेछन् भने शारीरिक संगठन कालीकोटमा जुडो जाजरकोट खोखो रूकुम पश्चिम आईटीएफ तेक्वान्दो तथा बुद्धिचाल दैलेख टेबल टेनिस सल्यान र आर्चरी जुम्लामा गर्ने उहाँको भनाई छ। पौडी भरत्तोलन टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगंजमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ। यद्यपि प्राविधिक समितिको थप छलफलपछि खेलहरू कर्णालीमा हुन सक्ने समेत बताइएको छ। खेलाड़ी र अफिसियल्स गरी झण्डै 9,000 को सहभागिता रहने आयोजकको अनुमान छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द 17 सभापतिमा गगन थापा निश्चित जस्तै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ खोल्ने बारे आज निर्णय हुँदै 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन। बाढ़ी पहिरोका कारण म्याग्दीका 550 घर परिवार प्रभावित भटेकोशी बाढ़ीमा रसुवाका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन। भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन। देशैभर लोकतन्त्र जगाउँ अभियान चलाउने विपक्षी दलहरूको घोषणा र 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 32 खेल समावेश।

0: रेडियो आदिखोला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 9855954963, 9855554 र 9800847723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 9849618921 र 9862439390.
5: अरे, फेरि नेट स्लो भयो. यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो.
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर. त्यसलाई च्याट्टै छाडिहाल न. अब
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त. नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट.
5: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा. यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल.
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट.
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051.
7: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो.
8: अनि कफीको त्यत्रो सोख छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
7: कसरी र कहाँ?
8: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ. अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ.
7: यो त मलाई चाहिएकै कुरा हो. कहाँ छ त यो एकाडेमी?
8: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा.
7: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 9705041131.
8: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत.

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9856555331।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: Class Bank Limited. Access to all.
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जयसी पन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
0: ग्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
3: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
4: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
3: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
4: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
3: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
5: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
6: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड फोन 0363441246 मोबाइल 9857501119 र 9857332446
0: क्या कस्तो सास गनाएको तिम्रो त
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
8: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
9: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
9: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
10: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364-40-600।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
5: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 98570-62-866 र 98470-29-866।
6: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापाकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
7: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
7: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
6: फोन 0364-41-258।

0: बिजनेस ना
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजे छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: तराई पहाड हिमाल
1: भन्दा कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने ठाउँ।

0: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 मेगाहर्ज
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
1: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468323809 र 9856555271
5: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
6: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
5: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
6: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
5: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0663691004
8: सम्पर्क मोबाइल 97484434
9: चुरी घरको मौरी घर उद्योग भेटकोट नगरपालिका 7 स्याङ्जा

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डी एन वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9141 43 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ।
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देख्दैन।
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
2: हाम्रा सेवा तथा सुविधाहरू,
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमएल, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0638441624।
5: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरित रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरित रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 0638425000, मोबाइल 9855521991।

0: हुनुनी कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 98560 51068 र 98637071।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9917162223।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: सरा किन बोलाएको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
6: नाक छोडी कान, कान छोडी नाक, बिमारले नै कहिल्यै नछोड्ने भयो।
7: होइन ए दाई, बिमारले फेरि च्यापेर क्या हो गुनगुनाइरहनु भएको छ त?
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
7: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव बंगालका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लोनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98-560-85-667।

0: होइन के भयो किन बन्द भएको गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 98560405002 र 98460514001
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
3: चिरफार गर्ने
4: थाइराइड जाँच
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364-41087 मोबाइल 98469-7174
5: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
6: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
5: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल उद्योग
6: वालिङ एक रामबाथामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
5: आजै सम्पर्क गर्नुहोस्
6: सम्पर्क सफल फर्निचर उद्योग पेरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम पेरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
5: सम्पर्क मोबाइल 98560-30988
7: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ के गर्नु बहिनी थाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
8: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
7: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइन का कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9835564696।
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सर्टिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
4: युनिक सर्टिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 9845163790 र 9891929062।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364121133।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहित स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: किन मुख छोपेर हाँसेकी हौ र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
1: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: अरे
1: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
2: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न।

0: चिन्ता खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: रेडियो आदिखोला 105.4

0: तपाईको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामान

0: साठी पचपन्न एक सय चार र अन्ठानब्बे शून्य अठाइस सत्तालिस सात सय तेइस।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल अन्ठानब्बे चार उनासत्तरी अठार नौ सय एक्काइस र अन्ठानब्बे चार बैसठी उनचालिस तिन सय उनानब्बे।
3: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर छ आबडाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर शून्य त्रिसठी चार चालिस तीन सय एकतीस। मोबाइल अन्ठानब्बे पाँच साठी पचपन्न तीन सय एकतीस।
0: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

विशेषज्ञ सेवा सम्बन्धी सूचना। एस भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेन्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट एक हेलु सेन्जा।

0: Berima Vikas Bank Limited. Access to all.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: या दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछन् त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदार नाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9865019076 9861790076 र 9817162223

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98460-21629 र 98461-68251।
5: नाक छोडी काम, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
6: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
5: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
6: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न जुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
1: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
1: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85667।

0: ओइ एम जी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: सुन्नु न
3: भन त
2: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
3: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9856031966

0: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
1: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
0: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
1: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
0: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आफ्नो देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
3: नवदुर्गा मिष्ठान्न भण्डार बालिङाट मोड फोन 0364-41-246 मोबाइल 98-560-50-119 र 98-560-33-246
4: नौरी र आज पनि आधा सामान त छोडिरहेको छ खै त पूजाको सामान
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
5: ए हो र ल के छुटे छ टिपेर देऊ त म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु
4: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
5: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी
5: मोबाइल नम्बर 9847-21-380
4: छ्या कस्तो सास गनाएको तिम्रो त
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
4: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
4: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
7: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
4: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4749

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30-829।
3: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
3: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
3: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
3: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
3: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
3: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
3: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेरो दिस्याङ्चा।
0: फोन 0364-40-600।

0: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
4: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
3: मोबाइल 9815356496।
5: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
6: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
5: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
6: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
5: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
6: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
5: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
7: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
6: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 0364-41-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जडेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटल को खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365-90-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
4: रेडियो आदि खुला 105.4

0: சின்ன சின்ன अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्षा
1: यस समयको साथमा जेतु सुनचादी पसल पोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खुला 105.4 प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्य समिति बैठक शुरू। बेलुकी 5 बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुरी र 2 जनाको ज्यान गयो, 1 जना घाइते। भक्तपुरको जगादीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू भएको छ। हिजो काठमाण्डुको खुला मंचमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ़न लागेको हो। खुला मंचमा केन्द्रीय कार्य समितिको बैठक शुरू भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्य समितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया अघि

0: ढिस्को खस्दा पुरिएका तीनजना श्रमिक मध्ये दुईजनाको ज्यान गएको छ। एकजना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डी 7 बजे काप्रा बोहरा गाउँ छापा खानी प्युठान सड़क खण्ड स्तर उन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिवाङ लगेको निसीखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको यूपीभीसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेख्य रूपमा बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढ़ी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 वटा होटल तथा लज सञ्चालनमा छन्। ती होटलमा एकपटकमा झण्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव सामान्य घट्दा चाँदीको बढ़्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz तिनजेल हामीले बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बागलुङमा माटोको डिस्कोमा पुरेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भावमा आज सामान्य घटबड भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँ कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार

अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नेन्स सम्बन्धी क्षेत्रीय मञ्चलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अब विदेशको खबर। फ्लाई दुबईको जहाजमा ककपिट भित्रै पाइलटमाथि बञ्चरो प्रहार गरी जहाज नियन्त्रण लिन खोजेको आरोप लागेका को पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरू भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त आतंकवाद प्रति आतंकवाद टोलीले उमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र आतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उडेको फ्लाइ दुबईको FZ-1073 उडानमा ककपिटभित्र कप्तानमाथि बञ्चोरले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब खेल खबर। गोन्कालो रोमोसको निर्णायक गोलको मदतमा पोर्चुगलले यूईएफ नेशन्स लीगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डु ड्रागाउमा गैराती भएको खेलमा पोर्चुगलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मण्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 अंक हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेशन्स लीगको समूह ए 4 आफ्नो विजय यात्रा कायम राखेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर 2 ज्यान गयो, 1 घाइते। भक्तपुरको जगातीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको आरोप र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855551104 र 9008447723।
0: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
5: अनि कफीको त्यत्रो शोक छ त, त्यसैलाई आफ्नो करियर किन बनाउँदैनौ त साथी?
4: कसरी र कहाँ?
5: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
4: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
5: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
4: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9705041131।
5: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुवात।
6: अब सुन्नुहोस्, म

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9141443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
2: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
3: र मिर्दी करिडोर आदिको छेउमा
2: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63443331, मोबाइल 9855553131।
4: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौँ।
5: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
6: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
5: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
6: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
5: SAE वास्तु भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, ASA सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र UAE 100% जब प्लेसमेन्ट।
6: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिक्लेढुङ्गा पोखरा।
5: सम्पर्क मोबाइल 9800103260 र फोन 0167571866।
6: डाफे हस्पिटालिटी एकाडेमी, सेपिङ हस्पिटालिटी लिडर्स।

0: अरे
1: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
2: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
1: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए, हामी पनि जहाँको त्यही।
2: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
1: हाम्रा सेवा तथा सुविधाहरू
2: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
1: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
2: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
1: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
2: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
1: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 0367414624।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
1: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
3: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
0: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
4: मुटुको जाँच, ECG सेवा।
0: भाँचिएको हड्डी प्लास्टर सेवा।
4: डिजिटल एक्सरे सेवा।
0: चिरफार गर्ने,
4: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
4: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364-41087, मोबाइल 9849701740।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी थोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9841440029
4: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
5: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
4: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल उद्योग
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
4: आजै सम्पर्क गर्नुहोस्
5: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाच्छा सोरुम भिरकोट एक बहरघारी मेन रोड वालिङ आठ मोड़ वालिङ नगरपालिका जाने बाटो
4: सम्पर्क मोबाइल 9856309888
0: वाह तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ कहाँ बनायो
6: धन्यवाद तिमीलाई राम्रो लाग्यो यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि
0: हो र मेरो पनि दाईको बिहे छ दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल कोट प्यान्ट बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला
5: हजुर हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ
0: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला
6: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे प्रोप्राइटर प्रकाश परियार र मुना परियार
0: मोबाइल 9841637090 र 9891929062
1: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्यायो निको नै भएको छैन
1: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
7: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ नौ भकुण्डे ठाडो लाइन फोन नम्बर 0364121133
8: हेलो नमस्ते हामी क्योर एन्जोय सो हामी भोलि निवेशको गाउँ जाँदैछौँ बाँकीको कुरा भिडियोमा हेर्नुहोला

0: गाउँ त अब देखिस्ने होला, युवाहरू कम छन्, सबैजना यसरी बजार जाँदाखेरि त गाउँमै नराम्रो लाग्छ, त्यसैले म पनि अब गाउँमै बस्ने निर्णय लिएको छु। तिमीहरू चाहिँ राम्रोसँग फर्किने।
1: ठिकै छ, अब त नजानिन भने अब तँलाई म रोक्दिनँ पनि। त्यही हो, तेरो गाउँ एकदम राम्रो लाग्यो, हामी सबैले इन्जोय गर्यो, खुसी पनि लाग्यो। अब तँलाई अरू केही दिन नसके नि हाम्रो ब्यान्डको तर्फबाट सानो छिनो राम्ररी राखेछ।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 0364-41-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365-90-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै कोलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
4: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0365-90-18, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
4: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
1: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौ।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नु।

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछु। साथमा सांगीतिक अभिवादन टक्र्याउँछौ कार्यक्रम गाउँबस्तीका भाकाको यस सुन्दर चौतारीबाट अनि दिवाकालीन समयबाट कार्यक्रम गाउँबस्तीका भाकाको पर्खाईमा प्रतीक्षामा रहनुभएका तमाम तमाम लोकगीत पारखी सँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सबै अवसरहरूमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि यहाँको रेडियो सेट समक्ष प्रस्तुत भएकी छु म आरती। कार्यक्रम गाउँबस्तीका भाका आइहरूले सांगो जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radio

बास बस्न सफल बनेका भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ्नेछौं। यहाँहरू कार्य व्यस्ततामा फुर्सदको समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिनुहुनेछ। यो विश्वास राख्दै यति बेलाको क्रममा हामी कार्यक्रमको शुभारम्भमा दैलो उघार्छौ यस्तो मधुर खालको पुरानो भाकाबाट। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

छाने चाहिने ज्यू मत लाहुले गोर्खा पल्टनको घासौले चमेलीको तेल चढाउले नौतुनाको रेल खुमान अधिकारी अनि देवी घरती मगरको आवाजमा सजिएको भाका देवहर समक्ष जोड्यौ। साथै कृष्णदेव पुटाको पनि आवाजमा सजिएको भाका रहेको थियो। नौतुनाको रेल नामबाट बजारमा उपलब्ध भएको पुरानो भाका यिनी अनि शिष्ट मधुर खालका भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ्नेछौ। विशेष गरी पुराना भाकाहरू रहनेछन्। हामी अब दशैं भाकाहरूलाई पनि स्थान दिनेछौ। कार्यक्रम लगायत अन्य लोकगीत बज्ने समयमा चाहिँ दशैं भाकाहरूलाई पनि अब विस्तारै हामी स्थान दिँदै देवाहरूसँगै रहनेछौ। पक्कै पनि यहाँहरू दशैंको गीत सुन्न आतुर हुनु भएको छ, हामीलाई राम्रोसँग थाहा छ। र हामी एक दुई दिनमा अथवा भोलि पर्सिबाट हामी दशैं भाकाहरूलाई पनि कार्यक्रममा स्थान दिनेछौ। तर आज हामी पुराना लोकगीत भाकाहरूलाई पनि कार्यक्रममा जोड़िरहेका छौं। तपाईँहरू कार्य व्यस्ततामा हुनुहुन्छ, फुर्सदिलो समयमा जहाज जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ, र बाँकी समय पनि हामी सुनिरहनु हुनेछ यो विश्वास राख्दै यति बेला हामी अर्को पुरानो भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने रेडियो सेट छोडेर कतै नजानुहोला।

0: एम्स श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कफी त मलाई असाध्यै मन पर्छ तर भविष्यमा के गर्ने होला कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो
3: अनि कफीको त्यत्रो शोख छ त त्यसैलाई आफ्नो करियर किन बनाउँदैन त साथी
2: कसरी र कहाँ
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन् त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ
2: यो त मलाई चाहिएकै कुरा हो कहाँ छ त यो एकाडेमी
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि वालिङ आठ जैसी पदरामा
2: अझै आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9750 41 131
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरूआत
4: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
5: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
4: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
5: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
5: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
4: प्रुप राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाले गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9836770171

0: Garima Vikas Bank Limited. Access to all.
1: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 063-441-5502, मोबाइल 98-560-40-502 र 98-460-51-401।
5: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रमको क्रममा राखिएको यो छोट व्यापारी विश्राम सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बसीका भागमा। आज हामी कार्यक्रम गाम्बसीका भागको सोमबारी व्यवसायमा छौं। आजको यस व्यवसायमा रहेर हामी तपाईँहरू समक्ष सुमधुर खालका पुराना पुराना भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौ। विभिन्न कलाकारहरूका आवाजमा सजिएका विशेष गरी पुराना कलाकारहरूका आवाजमा सजिएका भाकाहरूलाई कार्यक्रममा स्थानीय तपाईँहरूसँगै सहयात्रा गरिरहेका छौं। र यति बेलाको क्रममा हामी अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनु होला।

अह भमरा फूलको ठुङ्गामा भेटा हुन आउनुभए निर्माया पोखरा चिप्ले ढुङ्गामा यस्तो मधुर खालको भाकासँगै पुनः स्वागत गर्दछौ। आजको विषयमा हामी पुराना भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै अगाडि बढ़िरहेका छौं। रेति बेलाको क्रममा फेरि अर्को भाका जोड्छौ। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँहरू पनि रेडियो सेट छोडेर कतै नजानुहोला।

0: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364 41 6 96।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्डिङमा के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डिङ इन्टरनेट।
3: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530 50 र सहयोगका लागि मोबाइल 9800285 35 715 र 9800153151।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
4: अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने।
5: होइन ए दाई, एक्लै किन बोलिरहनु भएको?
4: हेर्न कान्छा, अहिले छोराको बिहे गरेको, दही कुराउनी लैजानु पर्ने, तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दुध पनि छैन, बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन, के गर्ने होला भनेर सोचिरहेको नि।
5: ए दाई, यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ? अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न, त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि।
4: धन्यवाद भाइ तिमीलाई, ढुङ्गो खोज्दा आत्त देउतै मिल त, दही पनि पाइने कुराउनी पनि पाइने, झन्झटै सखाप।
6: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ। विवाह भोज, व्रतबन्ध, सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला। हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ। साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ, दूध, दही, नौनी, पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ आठ मोड, फोन 0364 41 246, मोबाइल 9856501119 र 9856332446।
7: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
7: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
8: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
9: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
8: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
9: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
8: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
9: हाम्रा सेवाहरू:
8: दाँत तथा मुखको परीक्षण,
9: दाँतको एक्सरे,
8: दाँत सफा गर्ने,
9: दाँत टल्काउने,
8: मुख गनाउने समस्याको उपचार,
9: दाँत रङको सिमेन्ट भर्ने,
8: दाँतको जरेदेखिको उपचार,
9: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
8: साधारण दाँत निकाल्ने,
9: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
8: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
9: गिजाको शल्यक्रिया,
8: कृत्रिम दाँत राख्ने,
9: दाँत रङको वा मेटलको खुल लगाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार
9: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
10: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
8: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
9: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0365900025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
11: रेडियो आदिखोला 105.4

हजुर कार्यक्रम को क्रम में राखी छोटो अंतिम व्यापारिक विश्राम संगे पुनः स्वागत करद कार्यक्रम का विशिखा भाग में आज हमें वहां समक्ष सुमधुर खाल का पुराना पुराना लोकगीत भाका कार्यक्रम में स्थान दिए वहां संगे सहयात्रा करते अब भी हमी कार्यक्रम छुटिए जान पर्ने समय में आईपुगे तपहरमाज रहे इन एन स्थित सुमधुर खाल का भाका संगे सहयात्रा करने मन हाँ छुटिए जान पर्ने आगामी श्रृंखला में रहे विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास पनि दिलाउँदै कार्यक्रम समय अवधि बहरसन हुने सम्पूर्णमा धेरै धेरै धन्यवादका शब्दहरू व्यक्त गर्दै जाँदा जाँदा यहाँ समक्ष अर्को सुमधुर खालको भाका तपाईहरु समक्ष छोड्दै आज त्यस व्यवसायबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला यहाँहरूको बाँकी पल शुभ रहोस् मंगल रहोस् नमस्ते जय गीत जय संगीत।

0: सुनिए ना, अहिले हाम्रो गाउँमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-0000, मोबाइल 98-560-52-191।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
2: मोबाइल 98-469-18900।
3: चप्पल किनेर ल्याए,
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका

0: किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
0: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
0: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9855054963, 9855554 र 9808747223।

0: हाँ, कति राम्रो सोफा हो, चिटिक्क परेको।
1: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97-484-34-484।
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
8: र मिर्दी करिडोर आदिको छेउमा
7: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-440-331, मोबाइल 98-55-55-331।
9: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 63-441-6024।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन हाडजोडी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रथेन्द्र राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाडजोडी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिलचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: साथै उक्त दिन नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 98550950।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि तिमी वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162223।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9855-55-250।
7: ए आसरा, किन बोलाको मलाई?
8: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
7: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
9: हाम्रा विशेषताहरू:
7: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
9: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
7: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
9: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
9: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
7: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्जी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861682251।
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा सम्बन्धी सूचना: एस भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जामा प्रत्येक महिनाको दोस्रो शनिबार गण्डकी मेडिकल कलेज पोखरामा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर विनिता शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन गर्भवती महिला तथा प्रसूति एवं स्त्री रोग सम्बन्धी स्वास्थ्य समस्या भएका सेवाग्राहीले सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोला। स्मरण रहोस्, डाक्टर आउने दिन प्रत्येक महिनाको दोस्रो शनिबार। सम्पर्क भिरकोट नगर अस्पताल भिरकोट 1 हेलु स्याङ्जा।
4: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मृदी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9560-85-6667।
6: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
7: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
7: फोन नम्बर 0364-41-087, मोबाइल 9864-69-71-47।
5: चा, कस्तो सास गनाएको तिम्रो त,
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
5: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
10: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921440029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0363-44-46-600।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30988।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
6: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
7: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सटिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
6: मोबाइल 98135-56-496।
8: Music Nepal.

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहण प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेरा नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
9: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
10: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न। अब
9: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
10: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
9: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
10: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
9: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
2: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका

0: सुनिए सुनिए हम लोग तीन बजे
1: को समय को साथ में जेटू सुनसादी पसल भूसाल पेट्रोल पंप नजिक डिपार्टमेंट स्टोर संग जोड़ पांच घरे कुना को लाइन जैसी पंद्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4 नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। भोटेपछि बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधिक गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेपछि त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 वटा योजना र कार्यक्रमका लागि 5,59,17,72,27,000 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 वटा छुट्टा छुट्टै

पुनर्विभाजन गरेर छलफल थालिएको छ। 2017 सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास र जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरेको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिएको छ। बन्द सत्रमा महामन्त्रीले पेश गरेको विधान र उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावमाथि पनि अहिले हलहरूमा छलफल भइरहेको छ। त्यसैबीच कांग्रेसको निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पर्सि 21 गते उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजे मतदानको कार्यक्रम तोकिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि

0: गठन गरेको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ। नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले उच्च ब्याजदरको भार र सरकारी निकायबाट लिन बाँकी बक्यौताका कारण निगम गम्भीर आर्थिक संकटमा परेको बताउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आमदानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार र उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनुपर्ने 13,75,00,000 रूपियाँ उठाउन बाँकी छ। पटक पटक पत्रचार गर्दा पनि यो रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा चरम समस्या देखिएको छ। ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जाने दावी गर्दै कालाखेतीले यसका लागि तत्काल राजकीय सहयोग र वित्तीय सुधारको आवश्यकता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरीदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सुनसरी प्रहरले इनरुवा 3 सखुवा गाछी चेक पोस्टबाट 2,566 किलो गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजा सहित 2 पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक तनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाँजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमानहरू फिर्ता लगाएको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई फिर्ता लगाएको पुष्टि गरे पनि अमेरिकाले विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भने खुलाएको छैन। यो महत्वपूर्ण निर्णय गएको सेप्टेम्बर 27 ग्लोस्टर सायमा रहेको त्यस हवाई अड्डा नजिकै 3 शंकास्पद गाड़ी देखिएको घटना लगत्तै भएको हो। त्यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी आशंकामा प्रहरीले शुरूमा 5 र पछि 1 बेलायती इरानी नागरिक गरी 6 पक्राउ गरे पनि उनीहरू सबै अहिले धरोटीमा रिहा भइसकेका छन्। फेयरफोर्ड हवाई अड्डाको यो घटना र अमेरिकी विमान फिर्ता लैजाने निर्णय बीच सम्बन्ध न

0: बन्द रहेको कुरालाई बेलायत सरकारको प्रशासनिक केन्द्र व्हाइट हलका स्रोतहरूले अस्वीकार गरेका छैनन्। घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले यस मामिलामा इरानको संलग्नता रहेको बलियो संकेत देखेको बताउनु भएको थियो। यद्यपि उहाँले विस्तृत जानकारी भने दिनुभएको छैन। यता इरानले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ। अब खेल खबर। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेसुसले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्कन सक्ने बताएका छन्। नेशन्स लीग अन्तर्गत नर्वे विरूद्धको खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरूआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरेका थिए। त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे उचित समयमा स्पष्ट पार्ने बताएका छन्। राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुंग्याउने भन्ने निर्णय रोनाल्डो ले नै गर्नुपर्ने प्रशिक्षक जेससले बताए। साबिक विजेता पोर्चुगलले रोनाल्डो बिना डेनमार्कमाथि 4-2 को जीत हासिल गर्यो र त्यसपछि आइतबार नर्वेलाई पराजित गर्दै 100% नतिजासहित नेशन्स लीगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। 5 पटक बालोन डी ओर जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाड़ी हुन्। उनले 234 अन्तर्राष्ट्रिय खेलमा 146 गोल गरेका छन्। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धार चरण स्थगित। पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू। सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश। आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 देखि राष्ट्रिय परिचय पत्र अनिवार्य। बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो। विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाए।
1: नमस्ते, म हो तपाईँहरूको आफ्नै गायक तिलक बमल्ल। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ साङ्ग्रा जिल्लाको पहिलो आवाज आदि खोलाको स्पन्दन सामुदायिक रेडियो आदि खोला 105.4।
2: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 9849618921 र 9849 9692939399 निशान फार्मेसीमा डाक्टर आउने सूचना यही असोज 24 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू यादै झस्किने तर्सने मुठ झुकझुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भोक नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरे लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
4: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0364-41-163 मोबाइल 98-61-98-870
4: स्मरण रहोस् डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ। हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
1: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नुछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468832809 र 9856502071।
2: कफी त मलाई असाध्यै मन पर्छ, तर भविष्यमा के गर्ने होला? कुनै राम्रो व्यवसायिक सिप सिक्न पाइने हुन्थ्यो।
3: अनि कफीको त्यत्रो शोक छ त, त्यसैले आफ्नो करियर किन बनाउँदैनौ त साथी?
2: कसरी र कहाँ?
3: कफी कोपको एलिट बारिस्टा एकाडेमीमा नि, जहाँ कक्षाहरू चाँडै सुरु हुँदैछन्, त्यहाँ तिमीले एक्सप्रेसो बनाउने तरिका, आकर्षक लट्टे आर्ट र कफी पकाउने आधुनिक प्रविधिहरू सजिलै सिक्न सक्छौ। अर्थात् कफी प्रतिको तिम्रो जुनुनलाई व्यवसायिक सिपमा बदल्ने सही ठाउँ त्यही हुनेछ।
2: यो त मलाई चाहिएकै कुरा हो। कहाँ छ त यो एकाडेमी?
3: एलिट बारिस्टा एकाडेमी कफी कोपद्वारा सञ्चालित छ नि, वालिङ 8 जैसी पदरामा।
2: आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9705041131।
3: कफीको उत्कृष्ट स्वाद र बारिस्टा बनाउने उत्तम शुरुआत।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9141443842।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
5: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही असुल 24 गते शनिबारका दिन हाड जोड्नी, नसा तथा बाथ विशेषज्ञ डाक्टर दिनेश कुमार विक आउँदै हुनुहुन्छ।
6: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी, नसा तथा पात्रुक सम्बन्धी समस्या भएका हामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
5: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ।
6: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन
5: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364-41044, मोबाइल 9860-81173।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: यात्रा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
0: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
1: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ विश्व जितौ।
0: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
1: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेढुङ्गा पोखरा।
0: सम्पर्क मोबाइल 9800103260 र फोन 01157186।
1: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।
2: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बङ्गुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किन्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770771।
0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856049440।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन नाक कान घाटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथ रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नु
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार। प्रोप्राइटर प्रदीप आले। मोबाइल 9856207971 र 9846100866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।

0: छोरी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: अप्सरा किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोस र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806161052।
9: ओ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
10: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
9: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
10: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
10: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
9: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
10: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
9: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ प्रोप्राइटर मंजू भंडारी र विमल भंडारी मंजू ब्यूटी सलून एंड ट्रेनिंग सेंटर वालिंग आठ जंगल रेस्टुरेंट भएको भवनको पहिलो तला
10: सम्पर्क मोबाइल 9842698145।
11: अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने
12: हैन ए दाई एक्लै किन बोलिरहनु भएको
11: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
12: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपद मूल्यमा उपलब्ध गराउँछन् नि
11: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
13: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नवदुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रतबन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेयरी उत्पादन कम्पनी सुजल डेयरीबाट उत्पादित सम्पूर्ण डेयरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
9: नवदुर्गा मिष्ठान्न भण्डार ग्वालिङ आठ मोड फोन 0364141246 मोबाइल 9856501119 र 9856333246

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
5: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायो?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ 9 भुम्रेमा रहेको युनिक कटिङ सुटिङ टेलरिङ वालिङ 9 भुम्रेमा सिलाएको हो, त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
5: हो र, मेरो पनि दाईको बिहे छ, दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
0: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
5: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
0: युनिक कटिङ सुटिङ टेलरिङ, वालिङ 9 भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
5: मोबाइल 9841 63790 र 9811 29062।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364142558।
6: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
7: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गढेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
6: मलाई नि रैथाने जातका बिउहरू र गढेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
7: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै रहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गढेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
6: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
5: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानी का स्रोत को संरक्षण गरौं,
1: पानी को सही उपयोग गरौं, धारा को टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेरा नफालौं,
3: मिटर प्रयोग गरेका मात्र पानी को उपयोग गरौं,
1: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धारा को टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानी को मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेरा गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364144268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आँधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको ढुकढुकी आँधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आँधी खोला
2: 105.4 मेगाहर्ज।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
5: होइन के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560954963, 98560154 र 98028447723।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-004,
9: सम्पर्क मोबाइल 97484-34484।
10: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
4: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
11: र मिर्दे करिडोर आदिको छेउमा
4: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98560-55331।
12: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौँ।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
13: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू,
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
14: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था,
13: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे,
4: सम्पर्क फोन नम्बर 0364 1,
13: सेवा तथा सुविधाहरू,
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
13: दैनिक बचतको

0: access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरिमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162823।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति सासी पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरै भरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9864221629 र 9861868251।

0: पलङ लो भेटेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 9856031966।
2: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिभा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लोनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9556085667।
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइरा जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41087, मोबाइल 9864-69-7174।
0: छ्या, कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास बनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ 8 भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9921440029।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86-005।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्छा।
3: फोन 0-3-6-4-40-6-5।
4: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
5: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
4: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
5: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
4: आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बहरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
4: सम्पर्क मोबाइल 98560-30988।
0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 98135-56496।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोरमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
4: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
4: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
4: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
4: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
4: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
4: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
4: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
4: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
4: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
4: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
4: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
9: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
9: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9815769611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्रणाली।
10: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसे रे?
11: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
10: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 MHz।
1: हतार हतार में छोरा को बिहे आटियो, अरु सब व्यवस्था मिलियो, तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98 4 69 18 921 र 98 4 62 39 399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पनि सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 98 4 67 21 380।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट, नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर।

0: सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस चरण तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468323809 र 9855552171।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
2: मोबाइल नम्बर 9855554313 र 9141443842।
3: मूल्य होइन स्वास्थ्य रोजौं। अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही असोज 24 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर प्रेमराज पंगेनी आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर रोशन पंगेनीद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन 0364140006। मोबाइल 9855552166। स्मरण रहोस्, डाक्टर आउने दिन यही असोज 24 गते शनिबार।
4: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
5: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
4: अच्छा क्यानन, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ। साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
5: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
6: चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
7: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागथुङ्गा पोखरा। फोन 061552493552494 582478।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन खिडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्नेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: Cars Bank Limited. Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: ए असरा, किन बोलाएको मलाई?
3: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुको साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ छ मिर्ती बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-466-54-123 र 98-066-61-52।
6: ए अंकल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
7: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 98-460-21-629 र 98-461-68-251।

0: आफूले छोराको बिहे गरेको दही कुराउने लैजानु पर्ने
1: होइन ए दाई एक्लै किन बोलिरहनु भएको
0: हेर्न कान्छा अहिले छोराको बिहे गरेको दही कुराउनी लैजानु पर्ने तर कुराउनीका लागि घरमै पर्याप्त मात्रामा दूध पनि छैन बजारबाट ल्याउने हो भने राम्रो हुन्न र त्यति समय पनि छैन के गर्ने होला भनेर सोचिरहेको नि
1: ए दाई यतिको लागि पनि के चिन्ता लिइरहनुहुन्छ अहिले नै फोन गरेर अर्डर गर्नुहोस् न त्यहाँ त घरमै बनाएको जस्तो स्वादिष्ट कुराउनी सुपथ मूल्यमा उपलब्ध गराउँछन् नि
0: धन्यवाद भाइ तिमीलाई ढुङ्गो खोज्दा आज त देउतै मिल्यो त दही पनि पाइने कुराउनी पनि पाइने झन्झटै सखाप
2: वर्षौंदेखि खाजा नास्ताको लागि हजारौं ग्राहकहरूको मन तृप्त पार्दै आइरहेको नव दुर्गा मिष्ठान्न भण्डार निरन्तर यहाँहरूको सेवामा समर्पित छ विवाह भोज व्रत बन्ध सभा सम्मेलन तथा हरेक किसिमका कार्यक्रमहरूमा विभिन्न परिकारका मिठाईहरू तथा शाकाहारी खाजा नास्ताको लागि हामीलाई सम्झनुहोला हामी कहाँ आवश्यकता अनुसार प्याकिङको व्यवस्था पनि उपलब्ध छ साथै पोखराको बहुप्रतिष्ठित डेरी उत्पादन कम्पनी सुजल डेरीबाट उत्पादित सम्पूर्ण डेरी उत्पादनहरू सफल घिउ दूध दही नौनी पनिर पोखराको मूल्यमा उपलब्ध गराइन्छ र अर्डर अनुसार बर्थडे केक पनि तयार गरिन्छ
3: नवदुर्गा मिष्ठान्न भण्डार ग्वालिङाट मोड फोन 0363-441-246 मोबाइल 9850501 र 9850333246
4: हजुर बुवा यो पालि त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
5: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
4: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
5: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
6: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
7: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
6: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9570-62-866 र 9470-29-866
8: पर्वत जाने गेट सहारा एग्रोभेट वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
9: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौं
8: पानीको सही उपयोग गरौं धाराको टुटी राम्रोसँग बन्द गरौं जथाभावी पानी खेर नफालौं
9: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं
8: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन बेला बेलामा चेक गरौं
9: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौं
8: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं
9: पानीको स्रोत वरिपरि फोहोर नगरौं नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं
8: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं
9: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं
8: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
9: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ
8: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
9: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
8: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-441-69 र 0364-442-68
9: स्वच्छ पानी स्वस्थ जिन्दगानी
8: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
10: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
11: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: स्नेहा अहिले हाम्रो गर्नेमा
1: समयको साथमा जेटु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय, पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट सिफारिश।
0: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द, नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
1: कांग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि शुरू। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक, नेतृत्वको सोच व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
2: परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई दोहोरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
0: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने, मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
1: र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपबीच सम्झौता, देशभर 27 रंगशाला र कवर्ड हल बन्ने।
3: So what next?

0: आजै देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एशिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
1: थप जानकारीको लागि 9851314531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556493333, 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झण्डै 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै सरकारले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा भएका बुदा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सहसचिव पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको प्रवक्ता पोखरेलले बताउनुभयो।
6: सरकारले भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसै गरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिका को समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो।
5: यसैबीच बढ़दो प्राकृतिक विपदलाई ख्याल गरेर सरकारले सड़क र पुलको डिजाइनमा परिवर्तन गर्ने गरी आन्तरिक गृह कार्य थालेको छ। भोटेकोशी र काली गण्डकीमा आएको बाढ़ी पहिरोले सड़क पूर्वाधारमा अरबौंको क्षति पुर्याएपछि सरकार यस्तो तयारीमा जुटेको हो। नेपाल पूर्वाधार पत्रकार समाजले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा पूर्वाधार विकास मन्त्रालय र सड़क विभागका अधिकारीहरूले जलवायु परिवर्तनका कारण बाढ़ी पहिरोको स्वरूप र क्षति आकलनभन्दा बाहिर गएको बताएका छन्। मन्त्रालयका सहसचिव मार्जुन अधिकारीले विपद केन्द्रित मर्मत सम्बन्धी
6: पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो।
5: यसैबीच बढ़दो प्राकृतिक विपदलाई ख्याल गरेर सरकारले सड़क र पुलको डिजाइनमा परिवर्तन गर्ने गरी आन्तरिक गृह कार्य थालेको छ। भोटेकोशी र काली गण्डकीमा

0: भाटीले पूर्वाधारको डिजाइनमा पुनर्विचार गर्न झकझकाएको बताउँदै विकास सम्बन्धी विज्ञ इन्जिनियरहरूको दरबन्दी र अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा, निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त लगायतले दीर्घकालीन रणनीतिका लागि भूगर्भ र हाइड्रोलोजी अध्ययनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ।
1: भटेकोशी बाढ़ीले पुर्याएको क्षतिकै पृष्ठभूमिमा आज परेको विश्व बसोबास दिवसका अवसरमा सुरक्षित र एकीकृत बस्ती निर्माण गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ सहितका 15 पालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन् भने 7,500 भन्दा बढ़ी आवासमा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरूले नेपालका बस्तीहरू जलवायु मैत्री र विपद प्रतिरोधी हुनुपर्नेमा जोड़ दिएका छन्। उनीहरूले भवन निर्माण सम्बन्धी मापदण्डको कड़ाईका साथ पालना गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वयमा सुलभ तथा सुरक्षित आवासको पहुँच सुनिश्चित गरिने बताए। आज मनाइएको विश्व बसोबास दिवसको यस वर्षको नारा सुलभ आवास सुरक्षित बसोबास रहेको छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भू राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको उहाँको जिक्र छ। सांसदहरूले उठाएका ग्यास आपूर्ति सम्बन्धी प्रश्नमा मन्त्री शाहले भू राजनीतिक परिस्थितिको कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्याउनुभयो।
1: नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले मूल्य वृद्धि लगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। संघका अध्यक्ष सुधीर पराजुलीले निकाल्नुभएको विज्ञप्तिमा मध्य पूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढ़ेका कारण संचालन गर्न कठिन भएर सस्ता दरका प्याकेज बन्द गर्नु परेको उल्लेख छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाका अनुसार यसले विद्यार्थीदेखि साना व्यवसायीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याएको छ। निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम एनटीसीले भने ब्रडब्याण्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ।
0: स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना निकाल्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दाबी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कांग्रेस महाधिवेशनमा सहभागीहरूको अपेक्षासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू, ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै

0: यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
0: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी परेको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय, पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खरब भन्दा बढ़ीको बजेट सिफारिश, ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर, सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द, नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने उपभोक्ता अधिकार कर्मीको भनाई लगायतका खबर प्रस्तुत गरे।
3: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 वटा छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थपिएको हो। हिमाल, पहाड़ र मधेस तराई गरी 3 क्लस्टर अन्तर्गत हिमाल हल, पहाड़ हल र तराई मधेस हल निर्धारण गरिएका छन्। जसमध्ये हिमाल हलमा 2331, पहाड़ हलमा 2226 र तराई हलमा 2376 प्रतिनिधि सहभागी भएका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैगरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरिएको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति ल्याइएको छ। सांगठनिक रूपान्तरणतर्फ पार्टी सदस्यता डिजिटल बनाउने, उम्मेद्वार चयनमा प्राइमरी चुनाव प्रणाली लागू गर्ने तथा 18 देखि 21 वर्षका युवा समेत्न युथ काउन्सिल गठन गर्ने प्रस्ताव गरिएको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा 4 वटा प्रतिवेदन पेश भएका छन्। आज सभापति गगन थापाको राजनीतिक सहित 4 वटा प्रतिवेदन पेश भएका हुन्। उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले सांगठनिक, कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरण अभिभावन र प्रतिवेदनमा कांग्रेसले अब पार्टीभित्र र बाहिर कहिल्यै नदोहोर्याउने विषयहरू स्पष्ट पारेको छ। संकल्पहरूमा व्यक्ति केन्द्रित राजनीति नगर्ने, फरक विचारलाई स्थायी गुट नबनाउने, अवसर अनुसार सिद्धान्त नफेरिने, पहुँचका आधारमा उम्मेद्वारी नदिने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने उल्लेख छ। यस्तै चुनावी घोषणा पत्रलाई कार्यान्वयनविहीन हुन नदिने र कानूनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति अन्त्य गर्ने कांग्रेसले प्रण गरेको छ। नकारात्मक मात्र होइन, पार्टीले अब के गर्छौं भन्नेतर्फ 15 वटा सकारात्मक प्रतिबद्धता समेत सार्वजनिक गरेको छ, जसमा पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने, गुटको सट्टा विचारका आधारमा आन्तरिक प्रतिस्पर्धा गराउने र पार्टी सदस्यहरूलाई आय आर्जनसँग जोड्न 3 दिन पार्टीका लागि, 4 दिन रोटीका लागि भन्ने नयाँ अवधारणा अघि सारेको छ। यसै गरी उम्मेद्वार छनौटका लागि इलेक्सन ब्यूरो मार्फत प्राइमरी पायलट प्रोजेक्ट सञ्चालन गर्ने, सरकारमा हुँदा राजनीतिक नियुक्तिमा इन्टिग्रेटिभ भेटिङ सिस्टम लागू गर्ने र पार्टी कार्यालयहरूलाई नागरिक संवाद केन्द्रको रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ। पारदर्शिता, सुशासन र नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउँदै कांग्रेसले यो रूपान्तरणका कामहरू अघि बढ़ाएको छ।
3: यस्तै कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार आज बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पछि 21 गते उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। कांग्रेसले केन्द्रीय समितिको आकार बढ़ाएर 281 सदस्य पुर्याउने समझदारी गरेको छ। यसअघि 2078 सालको 14 महाधिवेशनमा 168 सदस्यीय केन्द्रीय समिति रहेकोमा गत पुसको विशेष महाधिवेशनबाट यसलाई 231 सदस्यीय बनाइएको थियो। अब भने विधान संशोधन प्रस्ताव मार्फत यसलाई बढ़ाएर 281 सदस्यीय बनाउन लागेको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ प्रस्तावमा एक सभापति, एक वरिष्ठ उप सभापति, एक महिला सहित तीन उपसभापति, तीन महामन्त्री र 14 सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। सहमहामन्त्री मध्ये 11 जना निर्वाचित र 3 जना मनोनित हुनेछन्, जसमा एक महिला अनिवार्य गरिएको छ। यस्तै खुल्लातर्फ केन्द्रीय सदस्य 45 र खुल्ला महिलातर्फ 17 जना रहनेछन् भने अन्य सबै क्लस्टरमा पनि संख्या बढ़ाइएको छ।
2: नवयुवा आन्दोलनपछि भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीले आफ्नो विगत, वर्तमान र भविष्यबारे आत्मसमीक्षा गर्ने अवसर पनि बनेको छ। पार्टीप्रति युवाहरूमा देखिएको वितृष्णा कांग्रेसको आदर्शप्रति नभई कार्यशैलीप्रति थियो भन्ने भाष्य अहिले प्रतिनिधिहरूको बोलीमा सुनिन्छ। हामीले हिजो काठमाडौँ खुलामञ्चमा भएको कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा देशका विभिन्न जिल्लाबाट आएका सहभागीहरूलाई अबको नेतृत्वलाई के सुझाव दिनुहुन्छ भनेर सोधेका छौं।
4: आनन्द सन्तोषी राई धनकुटा, अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने, जेनजीहरूलाई चाहिँ काममा जोत्ने हो, कांग्रेसलाई बदल्ने, देशको अर्थतन्त्र, सामाजिक विकास, राष्ट्रिय एकतालाई बलियो बनाउने हो।
5: गंगा दाहाल सिन्धुलीबाट रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन, व्यवहार, सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ। यसर्थ अबको कांग्रेस सशक्त कांग्रेस, परिवर्तित कांग्रेस, ऊर्जाशील कांग्रेस र सबैलाई समेटेर लिएर जाने गर्विलो कांग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ।
6: दिनेश भट्ट घर चाहिँ टोठी, जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गइरहेको छ, त्यो ध्रुवीकरणलाई चाहिँ मत्थर गर्दै समाजलाई चाहिँ राष्ट्र सबैलाई चाहिँ एकजुटका बनाएर नेपाली कांग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस्।
7: उर्मिला पन्ज्यार महोत्तरी हो। कांग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन, तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो, जनताले महसुस गर्नु पर्यो, तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो, भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो।
8: अङ्क प्रसाद फुल, अब युवकले अगाडि बढे, युवक आउनै पर्छ देशमा, युवक आएन भनेदेखि देश बन्दैन, त्यसकारण हामी बुढापाकाले आशीर्वाद दिने हो।
9: शान्ता बास्कोटा, कोशी प्रदेश पाँच जिल्लाबाट, कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ त्यो कुरालाई मनन गर्न जरुरी देखिन्छ। त्यस्तै सँगसँगै कुनै पनि आर्थिक बाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन। हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ। अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौ। त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ।
10: सक्षम कार्की मन्थली रामेछापबाट, जस्तै यो महाधिवेशनबाट 44,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा, त्यसै गरी अब अरू महाधिवेशनमा पनि 44,000 50-60-70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ।
11: शान्ति शर्मा लुम्बिनी प्रदेश, यो युवालाई सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष, एकदम अनुभवी र यो देशलाई एकदम दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
12: विनोद राज जोशी दार्चुला हो। नेपाली कंग्रेसले आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कंग्रेसको आत्मा के हो, नेपाली कंग्रेस किन स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले सहायता दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कंग्रेसको नेतृत्वले राष्ट्रियता, लोकतन्त्र, समाजवादको विचारलाई पुनर्भाषित गर्ने संकल्प राख्न सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले चाहिँ अनुशासनहीनता, गैर कानूनी कुराहरू जति पनि हुन्छन्, यस्ता आफ्नो पार्टी पंक्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कारवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ।
13: विदिशा मिश्र काठमाडौँ, पछिल्लो समय जुन युवाहरूको वितृष्णा भएको थियो पार्टीप्रति, यो नेपाली कांग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैलीप्रति भएको थियो। 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ, युवाको समावेशिता भनेको चाहिँ अब निर्णायक भूमिकामा नै हुनेछ भनेर त्यसैले म एकदम विश्वस्त छु।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
14: कृषि मन्त्र नार्कसँग
15: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर, उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूप बारे मधेस प्रदेशमा उच्च स्तरीय संवाद शुरू भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा आयोजना गरेको दुई दिने संवादमा संघीय सांसद विश्व विद्यालयका उपकुलपति तथा पदाधिकारी, विज्ञ र नागरिक समाजको सहभागिता रहेको छ। उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूप मध्य प्रदेशमा उच्च शिक्षाको भविष्य विषयक कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर खड्ग बहादुर संवादमा शिक्षामा गतिशीलता, क्रेडिट संचय तथा स्थानान्तरण प्रणालीको विकासका साथै परम्परागत माध्यमबाट सिप प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने विषयमा व्यापक छलफल भइरहेको छ। शैक्षिक अवस्थाबारे प्रस्तुतिकरण दिनुभएको छ। संवादमा औपचारिक, अनौपचारिक तथा सिप शिक्षाबाट प्राप्त ज्ञानलाई एकीकृत र प्रमाणीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीका अनुसार संवादमा शिक्षामा गतिशीलता, क्रेडिट संचय तथा स्थानान्तरण प्रणालीको विकासका साथै परम्परागत माध्यमबाट सिप प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने विषयमा व्यापक छलफल भइरहेको छ। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायत विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको समेत सहभागिता छ।
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिशीर्षक निफ्टी आज 20.48 अंकले घटेर 2566.76 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत लगानी समूह 1% धेरैले उडान लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.29 अर्ब रूपियाँको कारोबार भएकोमा आज 359 कम्पनीका 90 लाख किता शेयर 3.27 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: सुनसरी प्रहरीले इनरुवा 3 सखुवा गाछी पोस्ट चेकपोस्टबाट 2566 किलो गाजासहित ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एसपी पुष्पराज मल्लका अनुसार गाजासहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दासहित गाजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकहरूले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइस रोथ, उहाँका जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। 3 वैज्ञानिकहरूले संयुक्त रूपमा 1.10 करोड़ स्वीडिस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई यो पुरस्कार प्रदान गरिएको हो। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि नयाँ बाटो खोलेको जनाएको छ। यो सँगै यस वर्षको नोबेल पुरस्कार घोषणा शुरू भएको छ। अब भोलि भौतिक शास्त्र, पर्सी र साइन्सशास्त्र, आउँदो बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताहरूको नाम घोषणा हुनेछ।
4: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता एआईमा केन्द्रित एउटा नयाँ उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पले गएको सेप्टेम्बर 29 कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिशियल इन्टेलिजेन्स एआई शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात एसआई राख्नु भएको थियो। आर्टिफिशियल भन्दा नक्कली जस्तो सुनिने उहाँको तर्क छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ। ओपन एआई र एन्थ्रोपिक सहितका प्रमुख प्रविधि कम्पनीहरूका कार्यकारीहरूले कड़ा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो। तर ट्रम्पले कड़ा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरै जसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोड़िदिनु भएको छ। खर्बपति एलन मस्क सहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपा बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्रालय र राखेपा बीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुदका आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तर उन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो।
4: र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका लागि भारत र वेस्ट इण्डिजलाई जरिवाना तिराएको छ। शनिबार न्यू चण्डीगढमा भएको खेलमा आईसीसीले भारतका खेलाड़ीलाई म्याच फीको 20% र वेस्ट इण्डिजका खेलाड़ी 10% जरिवाना गरेको हो।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बाढ़ीपछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट सिफारिश।
3: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द। नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
4: कांग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि शुरू। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक। नेतृत्वको सोच व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
3: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
4: र राखेपा र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपा बीच सम्झौता। देशभर 27 रंगशाला र कवर हल बन्ने।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org.bat लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याजदरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जिल्ला प्रहरी कार्यालय पहिचान गर्न सहज होस् भन्ने हेतुले स्याङ्जा युथ क्लबको सहयोगमा कार्यालयको मुख्य गेटमा 3D लाइट बोर्ड जडान। विभिन्न कसुरका 5 जना फरार प्रतिवादी स्याङ्जामा पक्राउ। अर्जुन चौकरीमा गोठ भत्किँदा चौपायमा क्षति। र नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रद्वारा विद्युतीय संरचना सुरक्षित बनाउने काममा तीव्रता। आँधी खोला खबर अब विस्तारमा। स्याङ्जा सदरमुकाममा रातको समयमा टाढीबाट जिल्ला प्रहरी कार्यालय पहिचान गर्न सहज होस् भनेर स्याङ्जा युथ क्लबले कार्यालयको मुख्य गेटमा 3D लाइट बोर्ड जडान राख गरिदिएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौरले कार्यालयको मूल गेट टाढाबाट र विशेष गरी रातको समयमा प्रष्ट नदेखिने समस्या रहेकाले युथ क्लबसँगको सहकार्यमा बोर्ड राखिएको बताउनुभयो। बोर्ड निर्माणमा सहयोग गरेकोमा उहाँले स्याङ्जा युथ क्लबका अध्यक्ष बाबु थापा सहित क्लबका सम्पूर्ण सदस्यहरूलाई जिल्ला प्रहरी कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो। क्लबका अध्यक्ष बाबु थापाले रातको समयमा सदरमुकाममा हिँड्ने मानिसले प्रहरी कार्यालय कहाँ छ भन्ने सहजै थाहा पाउन सकुन् भनेर बोर्ड राखिएको बताउनुभयो। थापाका अनुसार स्याङ्जा युथ क्लबले पछिल्लो समय सामाजिक मानवीय र पर्यटन प्रवर्धनका काम गर्दै आएको छ। क्लबले समुदायको त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा चिकित्सक सहितको वृहत स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। त्यसपछि पोखरा स्थित बालाश्रमका लागि सहयोग जुटाउन कार्यक्रम गरेको क्लबले असार 15 गते 6 हिरे जात्रा पनि आयोजना गरेको थियो। बालाश्रममा पुगेर सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको क्लबले जनाएको छ। भदौ 10 गते आएको ठूलो बाढ़ीबाट प्रभावित क्षेत्रका क्लबका सदस्यहरू राहत सहित श्रमदानका लागि समेत पुगेका थिए। बाढ़ी प्रभावित क्षेत्रमा 5 दिन श्रमदान गरेको र आउजाउ सहित करिब 6 दिन समय बिताएको उहाँले बताउनुभयो। क्लबले स्याङ्जाको पहिचानलाई उजागर गर्ने उद्देश्यले सदरमुकामको टावरमा स्याङ्जा देखिएको 3D लाइट पनि बोर्ड जडान गरेको छ। त्यस्तै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले भालु पहाड़मा कलात्मक संरचना निर्माण गरिएको थापाले बताउनुभयो। उहाँका अनुसार अब क्लबले गाउँ फर्क अभियान सञ्चालन गर्ने तयारी गरिरहेको छ। आगामी मंगिर 6 गते नेपथ्यको लाइभ कन्सर्ट आयोजना गर्ने तयारी गरिरहेको उहाँले बताउनुभयो। स्याङ्जा प्रहरीले विभिन्न मुद्दाका 5 जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ। अदालतबाट कैद र जरिवाना ठहर भई फरार रहेका व्यक्तिहरूलाई सादा पोशाकका प्रहरीले आज पक्राउ गरी कार्यवाहीको लागि जिल्ला अदालत स्याङ्जा पठाएको छ। पक्राउ पर्नेहरूमा कर्तव्य ज्ञान मुद्दाका 1 पुरूष, सवारी ज्ञान मुद्दाका 1 पुरूष, कुटपिटका 1 पुरूष तथा लागू औषध र बैंकिङ कसुरका 1-1 जना महिला छन्। उनीहरूबाट कुल 2 वर्ष 9 महिना 6 दिन कैद र 1,21,040 रूपियाँ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। यस्तै प्रहरी चौकी बिरूवा अर्चल स्याङ्जाबाट खटिएको प्रहरी टोलीले अवैध रूपमा नदीजन्य पदार्थ ओसार पुसार गर्ने सवारीलाई नियन्त्रणमा लिएको छ। बिरूवा 7 यादी भन्ज्याङ स्थितमा लु 1 क 18 71 नम्बरको जेसीबी र लु 3 त 92 32 नम्बरको ट्र्याक्टरले अवैध रूपमा बालुवा रोडा उत्खनन तथा ओसार पुसार गरेको फेला पारी प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त सवारीलाई आवश्यक कार्यवाहीको लागि बिरूवा गाउँपालिकाको कार्यालयमा पठाइएकोमा पालिकाले जेसीबीलाई 15,000 र ट्र्याक्टरलाई 10,000 जरिवाना गरी छाडेको छ। त्यस्तै यता अर्जुन चौपारी गाउँपालिकामा गोठ भत्किँदा चौपायमा क्षति भएको छ। गाउँपालिकाको 4 नम्बर ओडाको ताकमारीमा गोठ भत्किँदा चौपायमा क्षति भएको हो। स्थानीय दिलबहादुर गुरूङको ढुंगा माटोले बनेको गोठ अचानक भत्किँदा गोठपूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ। गोठमा रहेका 6 वटा बाख्रा मध्ये एउटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले विद्युतीय संरचना क्षति सुरक्षित बनाउने काममा तीव्रता दिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेको नाङ्गो तारलाई हटाएर पाल्पा वितरण केन्द्रले कालो सुरक्षित तार बिछ्याउने कार्यलाई तीव्रता दिएको हो। पाल्पा वितरण केन्द्रले जिल्लाको हाइटेन्सन र एलटी लाइटमा कालो तार बिछ्याउने काम भइरहेको जनाएको छ। केन्द्रका प्रमुख निश्चल अधिकारीले अघिल्लो वर्षदेखि शुरू गरिएको सुरक्षित कालो तार बिछ्याउने कार्यलाई यो वर्ष पनि निरन्तरता दिएको बताउनुभयो। नाङ्गो तारका कारण विभिन्न स्थानमा करेन्ट लाग्ने दुर्घटना भएका, हावाहुरी र पानी आउँदा विद्युत अवरोध भएको, चराचुरुङ्गी करेन्ट लागेर मरेको कारण यस्तो गर्नु परेको हो। बजार क्षेत्रमा तार जथाभावी लत्रिनु, सौन्दर्यमा समस्या देखिनु, घर नजिकै रहेका तारबाट जोखिम बढ़ेकाले सुरक्षित कालो तार लगाइएको हो। यसबाट पटक पटक विद्युत अवरोध हुने समस्या हट्ने विश्वास लिएको छ। तानसेनका मुख्य बजार, दमकडा, माथगढ़ीको सराई लगायतका बजारमा पनि कालो तार जडान गरिएको छ। पाल्पामा बुटवलबाट 90 किलोमिटर र गुल्मीबाट 17 किलोमिटरको लामो दूरी पार गरेर पाल्पामा विद्युत वितरण गर्ने तय गरिएको छ। ती लामो दूरीका नाङ्गो तारको लाइनबाट ल्याउँदा पटक पटक अवरोध हुने समस्या झेल्नु परेको छ। हालसम्म पाल्पाका हाइटेन्सन र एलटी लाइटमा 21 किलोमिटर दूरीमा कालो तार लगाइएको छ। त्यसका लागि 1,79,00,000 इस्टिमेट गरिएको थियो। तार बिछ्याउने काम ठेकेदार मार्फत गरिएको र तार तथा आवश्यक पोल प्राधिकरणले उपलब्ध गराएको जानकारी कार्यालयले दिएको छ। पाल्पामा विद्युतका 53,000 भन्दा बढ़ी ग्राहक छन्। सामुदायिक विद्युतमा आबद्ध 15,000 भन्दा बढ़ी ग्राहक रहेका छन्। रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-560-52-191।
0: रेडियो आन्धी खोलाको समाचारमूलक प्रस्तुति आन्धी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। पोखराका विभिन्न क्षेत्रमा पर्यटकलाई दुःख दिने 5 जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पर्यटकलाई सस्तोमा होटल मिलाइदिने भन्दै झोला तान्ने, करकाप गर्ने र दुःख हैरानी दिनेलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार असोज 17 गते 18 गते कार्यालय तथा माधवका प्रहरी इकाईबाट खटिएको टोलीले पोखरा महानगरपालिका अन्तर्गत पृथ्वी चोक, सभागृह चोक र सृजना चोक क्षेत्रमा स्वीप अपरेशन गरेको थियो। पर्यटक तथा सर्वसाधारणलाई लक्षित गरी अनावश्यक दुःख हैरानी दिने र अवांछित गतिविधि गर्ने व्यक्ति माथि निगरानी र कार्यवाहीलाई प्रहरीले निरन्तरता दिने गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी न्याय भूपरीक्षक वीरेन्द्र कुमार पासवानले बताउनुभयो। म्याग्दीमा मनसूनजन्य विपदबाट प्रभावित 36 वटा पहिरोग्रस्त क्षेत्रको भूगर्भविदको टोलीले स्थल अध्ययन गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजका भूगर्भविद टोलीले बेनी नगरपालिका र रघु गंगा गाउँपालिकाका पहिरोग्रस्त क्षेत्रमा पुगेर अध्ययन गरेको हो। असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण ती क्षेत्रमा पहिरो खस्दा मानव बस्ती उच्च जोखिममा परेको हो। समाजका अध्यक्ष भास्कर खतिवड़ाको नेतृत्वमा रहेको गर्भविदको टोलीले बेनी नगरपालिकाका 22 र रघुगंगा गाउँपालिकाका 4 स्थानमा पहिरोको अध्ययन गरेको बेनी नगरपालिका प्रमुख सुरत केसीले बताउनुभयो। सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिको सहभागितामा 6 जना भूगर्भविदको 3 समूहले शनिबार र आइतबार अध्ययन गरेको थियो। टोलीले बेनी नगरपालिकाको भसबस्ने खबरा, लवली हिल, हाडेभीर, तल्लो भूसुङ, चिनाखेत, भोकभोके, छेपारे, सिंगा तातोपानी, आगे बगर, अर्थुङ्गे, अधेरी गैरा, जमरेनी, जामुना खर्क, महारानी थान, भ्याउली खोला, बराहा पाखो, प्रकाश माविको पाखा, खरेनी पाखा र जलेश्वर, त्यस्तै गरी गलेश्वर क्षेत्र तातोपानी र माटे विसौना लगायतका क्षेत्र र रघुगंगा गाउँपालिकाका हरखर्क बरखर्क माझखर्क र कल्लेनीमा पहिरोको अध्ययन गरेको हो। अध्ययन टोलीका समाजका अध्यक्ष भास्कर खतिवड़ा, भूगर्भविद डाक्टर सम्पक बाबु सिलवाल, दीपक गौतम, रूपक गेवाली, जानकी खत्री र मीरा जीशी लगायतको टोलीले अध्ययन गरेको हो। दशैं तिहार छठ लक्षित सुपथ मूल्य पसलमा उपभोक्ताको चाप बढ़ेको छ। बागलुङमा संचालनमा आएको पसलबाट 10 दिनमै झण्डै 23 लाख रूपियाँको दैनिक उपभोग्य वस्तु बिक्री भएका छन्। साल ट्रेडिङ कर्पोरेशन बागलुङले गत असोज 5 गतेदेखि संचालनमा ल्याएको सुपथ मूल्य पसलबाट 10 दिनमा 18,104 किलो चिनी, 13,642 किलो नून, 482 लिटर तेल र 721 प्याकेट आटा लगायतको सामग्री बिक्री गरेको हो। कर्पोरेशनका प्रमुख मनोज कुमार का अनुसार उक्त अवधिमा 4,300 जनाले सेवा लिएका छन्। दैनिक करिब 500 उपभोक्ताले पसलबाट सामान खरिद गर्दै आएका छन्। बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराइएकाले उपभोक्ताले सहज रूपमा सेवा पाएका छन्। दशैं तिहार र छठ जस्ता चाडपर्वलाई लक्षित गरी कर्पोरेशनले हरेक वर्ष सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। यो वर्ष चिनी र नूनसँगै तेल र आटा समेत बिक्रीमा राखिएको श्रेष्ठले बताउनुभयो। रेडियो आधीखोलाको समाचारमूलक प्रस्तुति आधीखोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पनि एकपटक। जिल्ला प्रहरी कार्यालय पहिचान गर्न सहज होस् भन्ने हेतुले सेन्जाई क्लबको सहयोगमा कार्यालयको मुख्य गेटमा 3D लाइट बोर्ड जडान। विभिन्न कसुरका 5 जना फरार प्रतिवादी पक्राउ। अर्जुन चौबारीमा गोठ भत्किँदा चौपाईमा क्षति। र नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रद्वारा विद्युतीय संरचना सुरक्षित बनाउने काममा तीव्रता। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौं। उहाँलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-484।
5: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
7: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
6: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
8: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6,500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5,000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
6: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष सुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
8: युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
6: मोबाइल 98-451-63-790 र 98-191-2962।
9: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
9: मोबाइल नम्बर 98-560-54-313 र 98-41-43-48-32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ। हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
9: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
9: मोबाइल नम्बर 98-560-1906, 98-61-71-90-76 र 98-17-16-82-23।
11: होइन, के भयो, किन बन्द भएको हो गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक्यो।
11: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
14: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
15: फोन नम्बर 0364145002, मोबाइल 98560405002 र 98460551।
16: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
15: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
16: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
15: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
17: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
15: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
17: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98565867।
18: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
19: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
18: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
19: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
18: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
19: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
18: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
19: मुटुको जाँच, ईसीजी सेवा,
18: भाँचिएको हड्डी प्लास्टर सेवा,
19: डिजिटल एक्सरे सेवा,
18: चिरफार गर्ने,
19: थाइराइड जाँच,
18: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
19: सर्वसुलभ फार्मेसी सेवा।
18: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
15: फोन नम्बर 0364141087, मोबाइल 98469701747।
11: छ्या, कस्तो सास गनाएको तिम्रो त,
20: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
11: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
20: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
11: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
21: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
22: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
15: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465648622 र 98241740029।
0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856303829।
3: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
23: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
3: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
23: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
3: आजै सम्पर्क गर्नुहोस्।
23: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाच्छा, सोरुम भेलकोट एक बयरघारी मेन रोड, वालिङ आठ मोड़, वालिङ नगरपालिका जाने बाटो।
3: सम्पर्क मोबाइल 9856303988।
24: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
25: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
24: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
25: प्रोप्राइटर बीपी चोकको रामु दाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ आठ मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
24: मोबाइल 9815556496।
26: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
27: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
26: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
27: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
26: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
27: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
26: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
28: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
27: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
29: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
26: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
29: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
28: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य

0: बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो पो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9808447723।
4: यति बेला हो घर आउने? 5 बजी अफिस छुट्टी हुन्छ, कहाँ गएको थियौ? सबैजना अफिस जान्छन् त, न फोन उठाउँछौ? घर परिवारको अस्त व्यस्त केही छैन है? बाहिरै बस्छ, भित्र छिर्नु पर्दैन।

0: नहेर आज पनि आधा सामान त छोडिराखेकै छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रत बन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9855054313 र 9141443432।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: भन्नु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9863770071।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा, सम्पर्क नम्बर 03641460696।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0 63 44 46 600।
2: वाह, तिम्रो यो कोटको फिटिङ कति उत्कृष्ट छ, कहाँ बनायौ?
3: धन्यवाद तिमीलाई, राम्रो लाग्यो। यो त मैले वालिङ नौ भुम्रेमा रहेको युनिक सटिङ सुटिङ टेलरिङ वालिङ नौ भुम्रेमा सिलाएको हो। त्यहाँ त अहिले विशेष अफर चलेको रहेछ नि।
2: हो र, मेरो पनि दाईको बिहे छ। दाईलाई बिहेमा चाहिने दुलाको दौरा सुरुवाल, कोट प्यान्ट, बाबा अनि भाइहरूलाई चाहिने कोट प्यान्ट पनि सबै त्यही सिलाउन अर्डर दिनु पर्ला।
4: हजुर, हामीले कोट प्यान्ट सिलाई सहितमा असोज 15 देखि कार्तिक 15 गतेसम्म विशेष अफरमा कोट प्यान्टको कपडा सिलाई सहित मात्र 6500 र चेक कोटको कपडा सिलाई सहित मात्र 5000 रुपियाँमा इन्डियन ब्रान्डेड क्वालिटीको कपडामा आकर्षक कोट प्यान्ट सिलाई गरिएको छ।
2: तपाईँहरू पनि पर्फेक्ट सिलाई सहित आकर्षक देखिन तथा विशेष छुटमा कोट प्यान्ट सिलाउन चाहनुहुन्छ भने आजै सम्पर्क गर्नुहोला।
4: युनिक सटिङ सुटिङ टेलरिङ, वालिङ नौ भुम्रे, प्रोप्राइटर प्रकाश परियार र मुना परियार।
2: मोबाइल 98451 63 790 र 98191 29062।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
1: फोन 0 63 44 41 258।

0: गर्न स्वीकृति दिने।
1: सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल यस पटक कम्पनीले खसी बोका नबेच्ने।
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ।
1: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा। भोलि साँझसम्म पानी पर्ने। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। कुनै धान चाहिँ बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको, कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
1: र जापानमा आयोजित विश्व एसियाली खेलकुद सम्पन्न नेपाल 2 काश्रीमा सीमित। जुम्लाका विश्वकृतिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविको उपयोगी शिक्षा प्रदान गर्न सक्छौ। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्धवृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
0: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनस्थापना राहत कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
6: बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समयावधि होला। कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएको छु।
5: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विशोक प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
7: 20,000 अर्को किस्तामा 50,000 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ, त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिहाल्छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
5: विपदपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाई छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नुनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपियाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्ग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएन बताउनुभयो।
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेका थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्ग्राहरू, त्यो भएर त्यो ल्याउनलाई अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
5: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो, हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएनसँग बताउनुभयो।
3: नेपालगंज र डुडुवा डुरुवामा मुख्य चाहिँ डुरुवामा जुन किसानहरूले लगाउनु भएको राधा चार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो सिलमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधा चारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ, कुनै धान चाहिँ बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिफ स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई चार्जिक सहजीकरण पनि गर्यौं।
5: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले छ वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किट्टा जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा दितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआब्जा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएमसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा त वर्षा भइरहेको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ यो बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
5: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसूनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाड मास एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रहयो। नेपालले भने 20 एसियाडमा 2 कास्य पदक जित्यो। नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: बेत्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूली बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवजाओ सहज भएपछि बेत्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाई पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ? र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिसिए। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

0: र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आव जाव सहज भएपछि पेत्रावतीमा पेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ। उहाँहरूको घर छ, आमा बाबु हुनुहुन्छ, घरमा बसेर पठन पाठन गर्न सम्भव छ, गर्नुहुन्छ। सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँबाट फिर्ता गरेर कोमिनकै छात्रावासमा, हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ, र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजी मावि, भोलाडाँडा, नीलकण्ठ मावि, बोगैटारका छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौं।
1: शिक्षा विज्ञान तथा समन्वय इकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल, भेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाण्डुमा रहेका स्कूले बाल बालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर पठन पाठन गरिने बताउनुहुँदै तपाई हात कुन कुन बेला धुनुहुन्छ? डाक्टरहरूले खाना बनाउनु अघि, खानु अघि, खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्।
2: खाना पकाउँदा हात धुनु पर्यो, दिसा पिसाब पछि हात धुनु पर्यो, र नानी बाबुहरूलाई नै हात धुने बानी बसाल्नु पर्यो, र यो हात मात्रै धोयौं र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौं भने पनि धेरै नै फाइदा हुन्छ। यो चाहिँ हामीले, मलाई लाग्छ, कोविडको बेलामा धेरै नै कुरा भएको थियो, धेरैजनालाई आउँछ पनि यो नआउने, तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गर्यौं भनेदेखि चाहिँ अलिक फाइदा हुन्छ होला।
1: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनुहुँदै नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ। बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौला गाईले बताउनुभयो। तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाको पुस्ताको जीवनशैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
4: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई, म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन, र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
3: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
8: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
9: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।

0: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं।
1: यो मलाई सौख पहिल्यैदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खस्नलाई परेका हुन्छन् सबै हामी तपाईँ जोसुकै पनि, तर पछि बुढेसकालको ऐठनमा परेर सबै कुराबाट बिछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा खोक्दै त्यो बुढेसकालको पीड़ाहरू सधैँ बसेका मान्छेको उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि केही हौसला होस् अनि पुराना उनीहरूले जानेका तीन पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले पाँच पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे कसरी चलाए त्यतिखेरको समाज त्यतिखेरको स्थिति बाटोघाटो सम्पूर्ण कुराहरू जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन त्यो अन्धकार भयो जीवनमा कसरी बिताए होला ती कुराहरू हामीहरूले सोरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरूतिर छरिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर।
2: हजुर, त्यही पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ, उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई?
1: म उहाँहरू पाँच वर्षको उमेरमा भोटो लाएर दगुरीदेखि आँगनमा धुलीमाटी खेलेर जब चेतना उहाँ आयो त्यस दिनदेखि उहाँहरूको साथी संगीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसै सराई अनि पहिले देखेका कुराहरू उहाँहरूले घुमेका ठाउँका कुराहरू अनि उहाँहरूलाई मनपर्ने कुराहरू अनि भ्याएसम्म अलिअलि देशको स्थिति राजनीति अथवा दरभाव त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ, म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
2: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ?
1: हजुर, कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ, कतिपय म आफैसँग हुन्छन्।
2: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको?
1: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु, सिक्किमबाट ल्याएको छु, खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिलेकाहीँ, त्यहाँ खरसाङमा हेर्नुहुन्छ चिन्छन् मलाई, दार्जिलिङबाट पनि दुई चारजनाको ल्याएको छु, त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय।
2: हजुर, आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला मेरा पीड़ाहरू मेरा कथाहरू मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ। अनि तपाईँलाई कतिको फोनहरू आउँछ मेरो पनि कथा भन्दे भन्ने आउँछ रेडियो सुनेर?
1: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ
2: हजुर,
1: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ। अहिले हजुरलाई थाहा छ, हजुर त अब बुझ्नै आउनु भएको छ, झापाका 18 एफएम मध्येमा सबै ठाउँको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहे त यो मेरो कार्यक्रम सबैले सुन्छन्, यो एउटा रेडियोको लागि हुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
2: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि, होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 वर्षको उमेरमा कहाँ आयो यो उत्साह?
1: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, हगि उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा किटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो। मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट दुई चार पैसा कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई।
2: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
1: मेरो बिहान म आउँछु र सुरुमै गर्छु, आदरणीय श्रोताहरू सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
2: हजुर,
1: अर्थ सहित
2: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो लगिदिनुहोस् रेडियोमा तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आश धेरै गर्छ होला,
1: धेरैले भन्छन्, धेरैले भन्छन् तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने चाहिँ हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोगवश अब हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
2: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
1: युवाहरूलाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई विन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्तति रहेछौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अँगाल्ने आफ्नो बिर्सिने गर्नुहुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ। आज अङ्ग्रेजीको युग छ, अङ्ग्रेजी पढौँ, विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो भटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौँ। हामी कसका सन्तति रहेछौँ त्यो हामीले सुनाउन सकौँ र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊँ र मेरो गीता पाठ जुन 18 अध्याय छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहाँ यसले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोभ भएर नजाओस्, यही नै मेरो विन्ती। नमस्कार।
0: कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथमूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। पूर्व पश्चिम विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने 2 काशीमा सीमित भएको छ। जुम्लाका विश्वकृतिमानी धावक हरिबहादुर रोकायलाई नगदसहित सम्मान गरिएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
4: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेंट स्टोर सँग जोड़िएको 5 घर कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री गर्ने
3: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9842349390।
3: बारिस्टा ट्रेनिङ पूरा गरेपछि जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: अमेरिकन हस्पिटालिटी एकाडेमी सर्टिफाइड।
3: 2026-27 का लागि बारिस्टा ट्रेनिङमा भर्ना खुल्यो।
4: कफी बनाउने सिप सिकौ, करियर आफ्नो उज्यालो पारौ। डाफे हस्पिटालिटी एकाडेमी, सिप सिकौ, विश्व जितौ।
3: एसई वा सो भन्दा माथि उत्तीर्ण अब बन्नुहोस्। प्रोफेसनल बारिस्टा प्र्याक्टिकल ट्रेनिङ, एएसए सर्टिफिकेसन र इन्डस्ट्रियल इन्टर्नसिप सहित जर्मनी र युएईमा 100% जब प्लेसमेन्ट।
4: कफीको सिप, विदेशको अवसर, डाफेसँग करियरको नयाँ सफर। डाफे हस्पिटालिटी एकाडेमी, सिकेटुङ्गा पोखरा।
3: सम्पर्क मोबाइल 9800103260 र फोन 0137581866।
4: डाफे हस्पिटालिटी एकाडेमी, स्यापिङ हस्पिटालिटी लिडर्स।

0: त्यही सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
4: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
5: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
5: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
6: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अरर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अरर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
7: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
8: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
7: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल गाला में हाथ राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
1: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिले सन्चो नहुने भयो मलाई त
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि उपलब्ध सेवाहरू
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण
0: दाँत सफा गर्ने टल्काउने
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने
0: दाँतको जरासम्म सफा गरी भर्ने
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने
0: दाँतमा खोल राख्ने
2: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने
0: बाङ्गो टिङ्गो दाँत मिलाउने
2: बच्चाहरूको दाँतको विशेष उपचार
0: मुखको धेरै पुरानो समस्याहरू मुख गनाउने घाउ खटिरा मुख नखुल्ने आदि समस्याको उपचार विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटल को शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ
2: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि
0: मोबाइल 9846216629 र 9861868251
3: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
4: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि
3: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ म त छक्क परे
4: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
4: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
3: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
4: सम्पर्क मोबाइल 9842698145

0: 24 घण्टा ग्रहौं प्राथमिक अस्पताल उपालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 सेन्जा फोन 063-440-594।
3: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 063-441-6696।

0: हुन्छ हामीले सानामै वचन दिएको छौँ।
1: म अहिले नै बिहे गर्न सक्दिनँ, म अरू कसैलाई माया गर्छु।
0: मलाई थाहा छैन तेरो बिहे, मैले भनेकै मान्छेसित हुन पर्छ।

0: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर भाँडा सबै फ्याकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।
2: भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाको अनुरोध। यस भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले जिल्लाका सबै स्थानीय तहहरूमा पशुमा पूर्ण खोप कार्यक्रम सञ्चालन गरिरहेको छ। यही सन्दर्भमा 2083 असोज 6 गतेदेखि स्याङ्जा जिल्लाका सम्पूर्ण ओडाहरूको पशुहरूमा खोरेत रोग विरूद्ध पहिलो चरणको खोप कार्य हुँदैछ। खोपकर्ताहरूलाई खोप लगाउने कार्यमा सहयोग गरी खोरेत रोगबाट हुने पशुधनको क्षतिबाट बचाउन सम्बन्धित सबैमा भेटेरिनरी अस्पताल हार्दिक अनुरोध गर्दछ। विस्तृत जानकारीको लागि भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जा, सम्पर्क फोन 063-425-000, मोबाइल 98-5-60-52-191।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशनमा अघि बढ़्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजनबारे नेता शेखर कोइराला भन्छन्।
1: पहिलोचोटि फुट्या होइन नि त नेपाली कंग्रेस, होइन तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले शुरूआत गर्नु पर्यो।
0: कांग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
2: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
0: र फ्लाई दुबईको विमानलाई 9/11 को शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर 29 तारीकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढ़ाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पीपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामू अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेजको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेज र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्यूरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोड़िएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पीटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कांग्रेस जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10,00,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रूससँग उनकै शब्दमा हिंसात्मक द्वन्दको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लड़ाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ। र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। एक रिपोर्ट। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरू घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
4: यसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौं र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौं। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
0: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
5: एकसाथ भनेको के आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने भयो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
0: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
1: यो पहिलोचोटि फुटे होइन नि त नेपाली कंग्रेस। मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक कांग्रेस
0: भनेको तपाईँ अहिले समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो।
1: जानुपर्छ अहिले पनि म गरिरहेको छु भेटिरहेको छु।
0: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त
1: मलाई छैन होइन। तर त्यो पीड़ा त हुन्छ नि त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि कसै न कसैले शुरूआत गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ।
0: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको पन्ध्रौं महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी पन्ध्रौं महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौ।
2: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यस बीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ त्यो संस्थागत हुने प्रोसेस छ। विधानले व्यवस्था गरेको कुराहरूबाट आउने त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई।
0: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन् जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ
2: होइन। अब यस्तो छ विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं। संसारभरि नै पुरानो विचारहरू भत्किने नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
0: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो यसले चाहिँ कांग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ
2: छुटेको जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने सुरक्षित संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन। तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नुभयो अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
0: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन समग्रमा राजनीतिक पुनर्संरचनाको कुरा हो।
2: त्यसरी हेर्नु पर्यो किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
0: हो यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा कांग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
2: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै यति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन्, त्यो त हेर्न बाँकी छ।
0: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ कांग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
2: तत्काल के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रंगिएको छ यो पद त्यो पद भनेर, त्यसले हामीलाई एक सूत्रमा लिएर आउँछ। हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढ़ी पहिरोदेखि
0: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनैतिक पृष्ठभूमिमा कांग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
2: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कंग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यो भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कंग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुभएको यसको रूप आए छैन। यसको अर्थ के हो भने नेपाली कंग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु। त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुवेक्षकहरूको इच्छा हो।
0: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धित गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ।
6: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ। तपाईको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4 मेगा।

0: सुनिस न अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दर हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है।

0: रेडियो आधी खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आधी खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आधी खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आधी खुला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आधी खुला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9:00 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: राति 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: राति 10 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल असोज 20 गते मंगलबार आश्विन कृष्ण एकादशी 6 अक्टोबर 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिव बिस्किट।
3: कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव, बीपीके लाइनमा फर्किए गगन, 77 वर्षका झलनाथलाई अझै राजनीतिक तृष्णा, भोटेकोशी बाढ़ीका बेपत्ताको खोज तथा उद्धार स्थगन, जेएनजी आन्दोलनको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़्यो र नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको दशैं आउँदैछ माटोमै दुर्गा मूर्ति बन्दैछ शीर्षकको शुभ समाचार।
0: नेपालगंजको विद्युत रोड नजिकै एउटा सानो टहरो छ, बाहिर दशैंको चहल पहल बढ़िरहेको छ। बजारमा किनमेल गर्नेहरूको भीड़ बाँकिदैछ तर टहरो भित्रको दृश्य भने फरक छ। त्यहाँ बिहानदेखि रातिसम्म माटो मुस्ने, बाँस बाँध्ने, पराल बेर्ने र मूर्तिमा रंग भर्ने काम चलिरहेको छ। भुइँभरि माटो, बाँसका टुक्रा, पराल र सुतलीका डोरी छरिएका छन्। अधुरो संरचनाले विस्तारै दुर्गा भवानीको रूप लिँदैछन्। मूर्तिकारहरूलाई अहिले समयको हिसाब छैन। खाना खाने र आराम गर्ने समय अगाडि मूर्ति पूरा गरेर सम्बन्धित पूजा समितिलाई बुझाउने चिन्ता छ। दशैं नजिकै जाँदा उनीहरूको काम झन तीव्र भएको छ। नेपालगंजका स्थानीय मूर्तिकार अंकित मिश्र यही चटारोमा छन्। उनको कार्यशालामा तयार भइरहेका मूर्तिहरू हेर्दा लाग्छ माटोले कुनै निर्जीव वस्तुको आकार मात्र लिइरहेको छैन, कलाकारको कल्पना र मेहनतसँगै एउटा धार्मिक आस्थाले पनि आकार पाउँदैछ। मिश्रका अनुसार एउटा पूर्ण दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यत 10-15 दिन लाग्छ तर दशैंमा माग धेरै हुने भएकाले मूर्ति बनाउने काम वैशाखदेखि नै शुरू गर्नुपर्छ। मूर्ति बनाउने काम मौसमी जस्तो देखिए पनि यसको तयारी महीनौ अघिदेखि गर्नुपर्छ। यो वर्ष मात्रै मिश्रले 40 दुर्गा मूर्तिको सेट निर्माण गरिरहेका छन्।
4: नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
3: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन।

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

37,700 रुपियाँसम्म क्याश ब्याक को अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैंको खुशी घर घरमा उपहार।

0: पर्वमा सिजीका साना घर आयासी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा चोरी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकातिर नीतिको पुनर्गठन, अर्कोतिर राजनीतिक संस्कारको रूपान्तरण। कांग्रेसको पन्ध्रौं महाधिवेशनमा प्रस्तुत गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनले पार्टीको के गर्ने र कसरी गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्। भावी चुनावी गठबन्धन त्याग्ने र तल्लो तहलाई अधिकार सम्पन्न बनाउने घोषणा भइरहँदा केन्द्रीय समितिको आकार 297 सदस्य पुर्याएर नेता व्यवस्थापनको पुरानै शैली भने दोहोरिएको छ। सभापति थापाले राजनीतिक प्रतिवेदनको शुरूआत नै कांग्रेसले विगतमा गरेका कमजोरीको आत्मसमीक्षाबाट शुरू गरेका छन्। पछिल्ला दुई दशकमा कांग्रेस आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तामुखी बन्दै गएको, गठबन्धन व्यवस्थापन, बागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा स्वीकार गरिएको छ। विकल्पमा थापाले सम्मुनत नेपाल सम्मानित नेपालीलाई राजनीतिक दृष्टिकोणको केन्द्रमा समेत राखेका छन्। थापाको प्रतिवेदनको महत्वपूर्ण पक्ष पार्टीभित्रको शक्ति र निर्णय प्रक्रियालाई तल्लो तहसम्म लैजाने प्रस्ताव हो। पार्टीको टिकट वितरणमा केन्द्रको एकाधिकार घटाउँदै सम्बन्धित तहले उम्मेद्वार छनौट गर्ने र पार्टी नेतृत्व चयनमा पनि प्रत्यक्ष मतदानको अवधारणा अघि सारिएको छ। यसअघि उम्मेद्वार तथा नेतृत्व निर्माणका लागि निर्वाचित जनप्रतिनिधिको कामको अनुगमनका लागि र उम्मेद्वार छनौटलाई तथ्य तथा अध्ययनमा आधारित बनाउने जस्ता संरचना समेत राखिएको छ। दुवै प्रतिवेदनमा कांग्रेसको पुरानो सत्ता केन्द्रित कार्यशैलीमाथि प्रश्न उठाइएको छ। शर्माले चुनावबाट प्राप्त जनादेशलाई पाँच वर्षसम्म सरकार वा दलले आफू खुशी शासन गर्ने मौन अनुमति मान्न नहुने बताएका छन्। नागरिकले निर्वाचन बीचको अवधिमा पनि सरकार र राजनीतिक दलको निरन्तर मूल्याङ्कन गरिरहेको उनको निष्कर्ष छ। थापाको प्रतिवेदनले पनि कांग्रेसलाई केवल निर्वाचनको समयमा सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोड़िने राजनीतिक संस्था बनाउनु पर्ने प्रस्ताव गरेको छ। त्यस्तै गठबन्धनलाई निरुत्साहित गर्ने नीति समेत स्पष्ट रूपमा अघि सारिएको छ। कांग्रेसले आफ्नै नीति विचार र संगठनका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि आवश्यकता अनुसार सहकार्य गर्न सकिने नीति समेत अघि सारेको छ। त्यस्तै विश्वप्रकाश शर्माको प्रतिवेदनले भने कांग्रेसको ऐतिहासिक योगदानलाई अस्वीकार गर्दैन, बरू इतिहासलाई सम्मान गर्दै त्यसको राजनीतिक संस्कारलाई वर्तमान पुस्तासँग जोड़नुपर्ने तर्क गर्दछ। कांग्रेस लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायको आन्दोलनसँग जोड़िएको पार्टी भएकाले त्यसको इतिहासलाई वर्तमान कार्यशैलीसँग प्रमाणित गर्नुपर्ने शर्माले उल्लेख गरेका छन्। शर्माको प्रतिवेदनमा बीपी कोइरालाको विरासतलाई पनि नयाँ ढंगले व्याख्या गरिएको छ। कांग्रेसले बीपीको नाम दोहोर्याएर मात्र बीपीको विचार बोकेको प्रमाणित नहुने र उनको विचारलाई नयाँ पुस्ताको आकांक्षासँग जोड़नुपर्ने सन्देश समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार लोकतन्त्रले निश्चय नै बहुमतको शासन भन्छ, तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अधना नागरिकले माइतीघर मण्डलामा उभिएर मलाई अन्याय भयो सरकार भन्ने प्रेकार देखाउँदा राज्यले सुनेको सुनेन त्यो हेर्छ। परम्परागत परिभाषामा लोकतन्त्र भन्नु बोल्ने अधिकार थियो। आजको समयमा बोलेको सुनियो कि सुनिएन, सुनवाई भयो कि भएन, लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ। त्यस्तै सभापति गगन थापाका अनुसार हामी बीपीको हलो जोतिरहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौं, सभापति गगन थापाले भनेका छन्। कांग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कंग्रेसको वैचारिक आधार हो नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्। मूल्यमा निरन्तरता र व्यवहारमा परिवर्तन हुनुपर्छ। सभापति थापाले पार्टीको पन्ध्रौं राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमा आफ्नो वैचारिक धारमा कुनै बदलाव नआएको स्पष्ट सन्देश दिएका हुन्। आफ्नो संस्थापक सिद्धान्त प्रजातान्त्रिक समाजवाद भए पनि त्यसलाई मार्जन गर्दै लोकतान्त्रिक समाजवादलाई निरन्तरता दिएको छ। 25 सदस्यीय बन्यो पदाधिकारी नेपाली कंग्रेसले 15 महाधिवेशनबाट पार्टीको केन्द्रीय पदाधिकारीको संख्या बढ़ाएर 25 जना पुर्याएको छ। पार्टीभित्रको शक्ति सन्तुलन र नेता व्यवस्थापन गर्न पद थपिएको नेताहरूले बताएका छन्। एक वर्ष अघि भएको विशेष महाधिवेशनबाट समेत पदाधिकारीको संख्या बढ़ाएको कंग्रेसले यसपटक अझै थपेको हो। सभापतिमा गगन थापा निश्चित देखिए पनि अन्य पदमा भने तीव्र प्रतिस्पर्धा छ। कंग्रेसमा अब एक सभापति, एक वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, 14 सहमहामन्त्री र एक कोषाध्यक्ष रहनेछन्। प्रवक्तालाई समेत पदाधिकारी मान्ने अभ्यास जोड्दा संख्या 25 पुग्नेछ। पार्टी नेतृत्वको प्रस्तावमा बन्द सत्रबाट यो व्यवस्था पारित भएको कंग्रेसले जनाएको छ। बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।
2: ७७ वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा खबर छ। प्रधानमन्त्री भइसकेका झलनाथ खनालसँग सत्ताको अनुभव छ। नेकपा एमालेका पार्टी अध्यक्ष भइसकेका उनीसँग संगठन चलाएको अनुभव पनि छ। तर अहिले उनीसँग न संसदको जिम्मेवारी छ न पार्टीको सर्वोच्च नेतृत्व नै। जीवनको 7.5 दशक पार गरिसकेका खनाल वामसँगै जाउँको अभियान शुरू गर्ने दिशामा छन्। वाम एकतालाई आफ्नो राजनीतिक अभियानको केन्द्र बनाउने बाटोमा छन्। जीवनको उत्तरार्धमा उनले नयाँ कदम चालेका छन्। 77 वर्षीय खनालले सोमबार वाम एकतामा जोड़ दिँदै घोषणा गरे, समाजवादी जागरण अभियान। विज्ञान शिक्षकका रूपमा विद्यार्थीलाई पढ़ाउँदा पढ़ाउँदै वामपन्थी राजनीतिमा आकर्षित भएका हुन् खनाल। 6 दशक लामो राजनीतिक जीवनमा मन्त्री र प्रधानमन्त्री भइसकेका उनी उत्तरार्धमा पार्टी विहीन हुन पुगेका छन्। अहिले उनी कार्यकर्तालाई मार्क्सवाद र लेनिनवादको अध्ययनमा जोड़ दिइरहेका छन्। कम्युनिष्ट तथा वामपन्थी शक्ति विभिन्न समूहमा विभाजित र विशृंखलित छन् भने वृहत वाम एकता आजको आवश्यकता रहेको उनले बताएका छन्। तर खनाल नेकपा एमालेमा रहँदा होस् वा नेकपा एकीकृत समाजवादीमा छँदा होस् पार्टीभित्र सधैँ असन्तुष्ट भइरहे। 2006 चैत 6 इलाममा जन्मिएका खनाल 2023 वाम राजनीतिमा प्रवेश र मेची विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए भने 2025 कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। त्यस्तै 2026 2046 पञ्चायतकालमा 5 पटक गरी 7 वर्ष जेल जीवन समेत खनालले बिताएका छन्। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: जेएनजी आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको छ। सोमबार बसेको मन्त्री परिषदले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। यो सँगै मुद्दा फिर्ताको प्रक्रिया अघि बढ़ेको हो। सरकारी अभिलेख अनुसार 33 जिल्लामा 1887 जना विरूद्ध 445 मुद्दा विचाराधीन छ। तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारिखमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेएनजीसँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ़ाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ़ियो मुद्दा फिर्ता लिने प्रक्रिया शीर्षकमा मध्याह दैनिकमा यो खबर छापिएको हो।